जब श्री रामा गोपालसँग हार्नुभयो, ओहो भगवान हजुरले त हार्नुभयो, अनि परमात्माले विधिको खेल हुने उनाको कारणले आइज बुई भनेर त्यसलाई बुई बोकाएर लगेर ठाउँमा राखिदिनु भयो। राजाले देख्नुभयो, आहो आश्चर्य, मलाई भगवानले भैमा पल्टाउनुहुन्थ्यो, फालिदिनुहुन्थ्यो, तर आफ्नो भक्तलाई चाहिँ बोकेर हिँड्नु रहेछ। जान परिवार भन्दा त भक्त पो ठूलो हुँदो रहेछ भन्ने कुरो जब पहिचान भयो, यसरी याद राख्नु। भगवानको लागि नाता कोही हुँदैन, भगवानको नाता हुन्छ कि पत्नी होस् कि छोरो होस् कि बन्धु होस् कि बान्धव होस् कि कोही के भान्जा होस् कि के। यसै प्रकारले गर्दाखेरिमा महाराजका हजुरमा यो प्रकारबाट निर्णय गरी बक्से पछि लौ त महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन अनुसार आज्ञा गरी बक्स्यो, सबै प्रकारको कामना पूर्ण भयो। अनि त्यति भइसकेपछि लौ त सरकार अब तपाईँलाई अरू पनि केही सुन्ने इच्छा छ कि त भनेर सोद्धा, शाश्वत परमात्माको उपदेशको लक्षणहरू सारा प्रमाण गर्नुभएको छ हस्त मेरो महाराज, अरू पनि बाँकी अंशको लागि केही सुन्ने इच्छा छ कि त भनेर सोद्धाखेरि लौ त मेरो प्रभु अरू बाँकी मसँग केही इच्छा छैन, अब यसरी बडा प्रेम साथ श्रद्धा साथ भक्तिको साथ म प्रभुको प्रार्थना गरेर अहिले त्यो प्रणम्मा सुरनाम मृगो दानव त्यहाँबाट गयो। यसरी प्रणम्मा सुरनाम मृगो दानव राज गइसकेपछि त्यसलाई बलरामले जितिदिनुभयो, अनि त्यसपछिबाट बलरामलाई बोकेर निज ठाउँबाट ल्याएर राखिदिनु पर्ने त्यसलाई पनि आम फालेर त्यसलाई कटाइदिएको थियो। अनि त्यसलाई जब चुटेर प्रभु बलराम नआउँदै कृष्ण भगवान मेरो दाई कहाँ जानुभयो भनेर लोक बुझाउनका लागि रुन लाग्नुभयो, दाजु मेरो बलराम कता गए खै, दाजु मेरो बलराम कता गए।

मेरा चरण सेवा में सारा बाट बिन्ती गरी सके त्यसदेखि पछाड़ी हस्त में आउँछु भनेर बलराम आइपुग्नु भो दाई के चाल छ भनेर भन्दा मेरो बाबु मलाई त मार्न भनेर एउटा राक्षसले बोकेर लगेको थियो तर त्यसलाई चुटेर उसैलाई मारेर म फर्के भन्दा धन्य दादाश्री तपाईँको जय होस् म भए नसक्ने भनिदिनु भयो कृष्णले किनभने दाजुलाई सबैले नमान्ने भाइलाई सबैले मान्ने यो काम गरिदिएको खण्डमा अब सिमीवत दाजुबाट आफूले प्रोत्साहन पाउला र दाजुको महत्व पनि बल्ला समाजले दाजुको पनि मर्यादालाई कायम राखिदिला भनिकन आफ्नो व्यक्तिलाई ठूलो बनाउने कोशिस प्रभुले गरिदिएको अनि त्यति गरिसकेपछि अब अत्यन्त ग्रीष्म ऋतु लाग्यो महाराज त्यो ग्रीष्म ऋतु भनेको जेठ महिना र आषाढ महिना गर्मीको प्रचण्ड कहिले पनि जब प्रचण्ड गर्मी अनि आज खाजा भात खान जाने भन्ने निर्णय भयो भगवान जब के भन्छन् त्यसलाई अहिले ल पिकनिक हेर वनभोज हो अहिलेको पिकनिक ल जे भने नि त्यही हो वनभोज अहिले हल त्यही भन्ने गरेका छन् त्यही भन्नु हो के गरिन्छ अहिलेहरू पनि जाने गरेका थियो थिएन है खाने गरेका थियो हो त्यसै कारणबाट जब वनभोजमा जाने भात खाने जब त्यही हो सासूले देख्थ्यो नि मारे एक मान चामल चोरेर लैजा त्यही होइन अहिले है त गुन्द्रुक र त्यसै कारणले मस्यौरा है र त्यसै कारणबाट आखिरमा बडो आनन्दका साथमा जब त्यो वनभोज आनन्द हुन्छ नि त्यो वनभोज होइन त रमाइलो हुन्छ नि वनभोज फेरि जाने हो र त्यसै कारणले वनभोज अत्यन्त आनन्दका साथमा जब यस किसिमबाट भइराखेको थियो बडा खेलबाड भयो नाच गान गाए वृन्दावन जब यस किसिमबाट अब त्यस ठाउँमा बसेर नाच्ने गाउने खेल्ने कोही कतै नजाने कुनै प्रकारबाट यत्र त्यत्र सर्वत्र कतै नजाने यही प्रकारबाट खाएर खेलेर बसेर हाँसेर नाचेर दिन समय बिताउँदै थिए त्यही बेलामा अचानक पूर्वक एउटा घटना घट्यो महाराज त्यो कस्तो प्रकारको घटना घट्यो भनेर भनेदेखि अचानक पूर्वक जब कुन प्रकारको समस्या आइलाग्यो कुन प्रकारको घटना घट्यो भनेदेखि त्यो जब अत्यन्त रमाइलोसँग नाचेर गाएर खेलेर हाँसेर सबैको मनमा उमङ्ग र जोस र जाँगर भइरहेको बेलामा अब रात्रि किन जाने अन्त हिँ बास बसो भनेर राति त्यहीँ बसेछन् खाजा भात खाइहाल्यो अब गर्मी छ ओर्नु चाहिँदैन खाइहाल्यो अब यहाँ जब दिउँसो बनाएको हिसाबले छ खाँदै भन्दै गाउँदै गरौँ यही प्रकारबाट गाएर नाचेर हाँसेर बसिराखेका थिए अचानक प्रवक्ता महाराज रात्रिका टाइममा लगाइदिएछ शत्रुले डढेलो डढेलो चम्किरह्यो कृष्ण भगवान आइपुग्यो डढेलो कसो गर्ने मेरो ईश्वर भनिसकेपछि हो अचम्म बाधा पर्यो मेरो बाबा हो अब त्यो डढेलोलाई सुरक्षा गर्नका लागि भगवान कृष्ण भन्नुहुन्छ आँखा चिन्न गर आँखा त चिम्ने नै सुरु भइहाल्यो अब डडेला परिसकेपछि के हेर्छु भनेको हेर्न पाइएला र होइन होइन यसमा आँखा चिम्म गरेर भन्नुभयो अब अल्ला बल्ल आँखा चिम्म गरेका थिए भगवान्ले अग्नि पान गरिदिनु भयो एकपटक बसाइ सराई गरिदिनु भयो पारिपट्टि डडेलो अत्यन्त रमाइलोसँग प्रभुको प्रार्थना गर्दै भन्न लागे प्रभु जेठ महिना गर्मी थियो आगो तन न जेठ महिना गर्मी थियो आगो तन न

0: हाम्रो ज्यानको सुरक्षा गरिदिनुहोस् भनेको हुनाले अग्निपान प्रभुले गर्नुभएको छ। कतै अग्निमा जब यस्ता किसिमबाट परमात्माले बसाई सराई गर्नुभएको छ, अत्यन्त रमाइलोसँग वृन्दावनमा भगवान नाचगान कीर्तन खेलेर आज वसन्त ऋतु ग्रीष्म ऋतु र अनि वर्षा ऋतुको समय पनि समापन गरी लाल बाल गाई बाछा गोठालालाई जब घाँसको निमित्त बाहिर जान नपर्ने वातावरण तयारी गरी असोज र कार्तिक दशैं र तिहारको प्रारम्भ गराउँदै होइ बक्सन्छ भन्ने समनको कथा यस अध्यायबाट।
1: जय भोलो श्रीमद् भागवत महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत अहिले कति कथाको वर्णन गरिन्छ भने संकीर्तमान महाराज परीक्षितलाई विश्व अध्याय दशम स्कन्ध अन्तर्गत अब असोज महिना लाग्यो, कार्तिक महिना लाग्यो, दशैं तिहारको माउला आयो, आकाशमा दिशा विदिशा सारा खुले, झरी बारी बाढ़ी तूफान बाढ़ी सारा हटो, सुन्दरताले छयो मनमस्तिष्कमा साराको, एउटा हिउँदको सिंचाई भयो, आनन्दका लहरहरू आए, तारागणहरू सारा चम्किन लागे, चन्द्रमामा लाइटको प्रकाशन देखिन लाग्यो, घर दरबार सारा सम्पूर्ण सबले सिंगार्न थाले, खुर्पे जस्तो भएर बसेको धानका बालाहरू देखिन लाग्यो, अति रमणीय झरी पनि हटो, आकाशमा तेजहरू देखिन लाग्यो, चन्द्रमाको लाइट टट आएको बेलामा भगवान प्रभुले लौ त अब असोज कार्तिकको शरद ऋतुको प्रारम्भमा हामी नाचगान गरेर खेल्ने भनेर नाचगान सिकाउन लाग्नुभयो अत्यन्त रमाइलोसँग रास मण्डपमा। त्यही प्रकारबाट आनन्दको खेलको प्रारम्भ भइरहेको बेलामा अहिले मुरलीको रौनक बजाउँदै भगवान भन्न लाग्नुभयो, कलकल यमुनाको पानी, कलकल यमुनाको पानी, झुला गाइदेऊ सबैले राम जानी।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: पुरुषहरूमा 50-50 प्रोस्टेटको जोखिम बढ्दै उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शुभयात्रा अभियान कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव
3: युद्धविरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हन्टा भाइरसको संक्रमण पुष्टि
2: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी बागमती गोल्ड कपमा चितलाङ फाइनलमा हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको शुरूमा प्रधान न्यायाधीश सिफारिशको प्रसंग
3: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ।

0: खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि. मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए. दबाई ल्याएर खाएपछि झन् बढी भयो. मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ. म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ. 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु. अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि. 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि. म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु.
1: श्री बाबा म बेसरी खुसी. म त अहिले
0: अब त म त बसेँ भनेछ नि. म
2: सुमाया सुधारे रामराजीपुर कलेपुर भन्छ न तितरमाडी. मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि. यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे. लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ. त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको.
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली. जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता. नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद. यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334.
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.
5: ओम श्री गणेशाय नमः. अस्मद गुरुभ्यो नमः.

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो हलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका।

सर्लाईबाट नारायणी एफएम 103 दशमलव 8 मेगाहर्ज वीरगंज पर्सबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल वैशाख महिनाको आज 25 गते तदनुसार ईस्वी सन् 2026 मई 8 तारिक शक संवत्सर 1948 नेपाल सम्वत 1146 बसलागा रुद्र नामक संवत्सर उत्तरायण वसन्त ऋतु शुक्रबार रहेको छ आज ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ 8:40 बेला नक्षत्रमा रहेको छ आज उत्तर साढा नक्षत्र रहेको छ 31:59 बेला योगमा रहेको छ शुभ योग रहेको छ आज 45:52 पल्ला रहेको छ करणमा रहेको छ वणिज करण रहेको छ आज बिहानको 8:50 तदुपरान्त भद्राकरण रहनेछ भद्राकरण रहनेछ 40:11 पला चन्द्रमा मकर राशिमा श्री सूर्य नारायण सिंह विशेष गरी मेष राशिमा आनन्दादि योगमा आज आनन्द योग रहेको छ आज बिहान सूर्योदय बिहानको ठिक 5:22 भयो भने सन्त सूर्यास्त 6:41 हुनेछ र आजको दिनमान घडी 13:19 बेला रहनेछ आज दिन विशेष रहेको छ आज विश्व रेड क्रस दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने तपाईँलाई गराउँदैछु त्योभन्दा पहिला आजको समय यानि कि आजको अशुभ समय यानि कि आजको काल समय आजको शुभ समय आजको लाभ समय कति बजीदेखि कति बजेसम्म रहन्छ त भन्ने विषयमा चर्चा भने गर्नेछौ आजको काल समय यानि कि आजको अशुभ समय रहेको छ बिहानको 10:20:12 बिहानको विशेष गरी दिउँसोको 12:27 काल बेला रहेको छ आजको लाभ बेला रहेको छ बिहानको 6:59:42 बिहानको 8:39:57 विशेष गरी लाभ बेला रहेको छ आजको शुभ बेला रहेको छ दिउँसोको 12:01 दिउँसोको 1:40:42 आज शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ आज विशेष गरी सूर्य मेष राशिमा चन्द्रमा मकर राशिमा मंगल मीन राशिमा बुध मेष राशिमा बृहस्पति मिथुन राशिमा शुक्र वृष राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँदैछ उत्तर साढाको तेस्रो चरण नाम आउँछ जागेश्वर अथवा जमुना नाम आउँछ अन्तिनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराइसकेका छौं र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिन्छ। समाजमा मान सम्मान बढ्दै जानेछन्। नयाँ मान्छेहरूसँग चिन्जान हुनेछ। जागिर वा व्यापार गर्नेहरूलाई राम्रो लाभ हुनेछ। भविष्यको लागि कुनै ठूलो कामको जग बसाल्ने केही समय रहेको छ। आफूलाई मन परेको काममा लगानी गर्दा राम्रो हुनेछ। उपलब्धि हात पार्दै जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भनी राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन चुनौती भित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ने हुन सक्छ। आफैले गरेको वाचाहरू पूरा गर्न गाह्रो हुन सक्छ। स्वास्थ्य अलिक कमजोर रहनेछ भने कामको जिम्मेवारी भने बढ्दै जाँदैछन्। तर हार मानिसकेको काम फेरि बन्न सक्छ। अरूको काममा समय बिते पनि केही न केही प्रतिफल पक्का मिल्न सक्छ। मेहनत गर्न नछोड्दा नै राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले जोश जाँगरमा कमी आउँछ। अरूको झै झगडा वा कुरामा चासो नलिँदा राम्रो हुनेछ। आफूलाई अप्ठ्यारो पर्न सक्छ। काममा सुरु जस्तो ठूलो सफलता नपाइला। नयाँ वा जोखिमपूर्ण काम कहिल्यै सुरु नगर्दा राम्रो हुनेछ। अत्यावश्यक काम सहयोगका माध्यमबाट गर्न सकिन्छ। शरीर अलिक कमजोर हुन सक्छ। विश्राम र खानपानमा अलिक विशेष ध्यान दिएर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष शुभ रहनेछ। कर्कट राशि उनीहरूका लागि आजको दिन हाँसखेल र मनोरञ्जनको समय रहेको छ। काममा छोटो समयमा फाइदा उठाउन सकिन्छ। दिन निकै उत्साहजनक रहनेछ। परिवारजन र साथीभाइको सहयोगले काममा सजिलै बन्दै जानेछन्। रमाइलो यात्रा वा भोज भतेरमा सहभागी भइला। नयाँ लुगा किन्ने वा राम्रो उपहार हात पार्ने समय रहेको छ। अतिथिको रूपमा मान सम्मान र सत्कार समेत पाइन्छ। मनका धन लाभ हुन सक्ने योग राशि आज कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय रहेको छ। विरोधी वा ईर्ष्या गर्ने व्यक्तिहरू आफै पछि हट्दै जाँदैछन्। रोकिया कामहरू सुचारू हुँदै जाँदैछन्। पैसा कमाउने नयाँ बाटो खुल्न सक्छ। तर आफ्ना योजनाहरू गोप्य राखेर काम गर्नुपर्ने र बढ़ी सफलता मिल्ने योग रहेको छ। चुनौती जेदै काम बढ़ाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ। व्यापार लगायत फाइदा हुने काम प्रारम्भ हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन केही अवसर प्राप्त भए पनि परिस्थितिवश काम रोकिन सक्छ। पेटको समस्याले स्वास्थ्य कमजोर रहनेछ। मन लगाएर पढ्न र काम गर्न नसकेला। सन्तान वा सहयोगीहरूको साथले सामान्य काम बन्द जाँदैछन्। तर फाइदा कम हुँदै जाँदैछ। आँटेको काम अलि ढिलो हुन सक्छ। तर धैर्य राख्नुभयो भने सफलता मिल्नेछ। बल प्रयोग गर्नुभन्दा बुद्धि लगाएर काम गर्दा नै राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन अरूको भरमा काम थाल्दा समस्या पर्न सक्छ। हतारमा निर्णय नगर्दा नै राम्रो हुनेछ। पछि पछुतो हुन सक्छ। साझेदारीसँग पहिले गरेको सम्झौताहरू तोड्नुपर्ने परिस्थिति आउन सक्छ। घर परिवारमा पनि मनमुटाव हुन सक्ने यो ग्रह गोचर देखाएको छ। तर आफै जान्ने हुनुभन्दा घरका ठूला मान्छे वा अनुभवी व्यक्तिको सल्लाह मान्दा फाइदा हुनेछ। फाइदाका लागि अनुकूल समय पर्खँदा नै राशि तुलालाई आजको दिन विशेष शुभ रहनेछ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार मान्दै जाँदैछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवस्था जुट्नेछ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनगत धन लाभ हुन सक्छ। सेवामूलक कामबाट प्रतिष्ठा पाइने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख राख्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च गर्नुपर्ने हुन सक्छ। अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखे पनि मेहनतले आशा जगाउनेछन्। बुद्धिको उपयोगले केही काम बनाउन सकिन्छ। शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्दा नै राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनेहरू बढ्दै जाँदैछन्। प्रतिष्ठित काम गर्दै नामधाम इनाम कमाउने बेला रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिसुलीको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघट बीच स्वादिष्ट खानपानको आनन्द समेत प्राप्त हुने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बन्नाले अर्थ अभाव देखा पर्न सक्छ। इच्छा विपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिको लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिन्छ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। सानो कामले पनि राम्रो आमदानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो खड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। अरूका लागि केही रकम खर्च गर्नुपर्ला। आफ्नो लागि दिगो काम प्रारम्भ हुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गराइसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौं र अब नेपाल रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भनी गराउने बेला रहेको छ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी म तपाईँले गराउँदैछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्कार गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर, म धादिङबाट रमेश चेपाङ है।
0: रमेश चेपाङजी धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, कुन ठाउँ धादिङको?
1: धादिङको पेनीघाट रोरङ गाउँपालिका वडा नम्बर 2 है।
0: हजुर, रोरङ गाउँपालिका वडा नम्बर 2 बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ पेनीघाट गाउँपालिकातिर?
1: एकदम कार्यक्रम त एकदम मजाले सुन्छ है गुरुबा।
0: अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: हजुर हजुर, बाबुको विषयमा हेरौँ कि भनेको गुरुबा।
0: जन्ममिति भन्नुहोस् त, बाबु कति हो?
1: 2082 साल,
0: 2082
1: बाह्रको महिना 30 गते,
0: 2082 साल बाह्रको महिना कति 30 गते भन्नुभयो?
1: हजुर हजुर,
0: बाह्रको महिना 30 गते। जन्म समय भन्नु?
1: बिहानको 9:05
0: 9:05 जन्म भएको
1: हो। हजुर हजुर, जन्म जिल्ला चाहिँ धादिङमा है।
0: जन्म जिल्ला धादिङ जिल्लामा है।
1: हजुर हजुर,
0: ल श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। ध्यान दिएर सुन्नुहोला। 2082 साल बाबुको जन्म, 2082 सालमा जन्म भएको सोमबारको दिन राशि कुम्भ राशि आउँछ। धनिष्ठा नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ बाबुको। गेबाट नाम आएको छ गेशराज भन्ने नाम आउँछ, नरानको नाम।
1: हजुर हजुर,
0: नरानमा चाहिँ गेशराज भन्ने नाम राख्नुपर्ने हुन्छ है, कुम्भ राशि पर्छ।
1: हजुर हजुर, करण राशि त्यहाँ थियो गुरुबा है।
0: होइन त्यस्तो होइन, गेशराज नाम आउँछ है। मध्यनडी राक्षस गर्नु परेको छ बाबुको, घातकमा परेको छ तिथि, विशेष गरी घातक परेको छ बाबुको लागि। तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 राशिमा कुम्भ राशि घातक है। दशा भाग्य ग्रह असाध्यै राम्रो छ, त्यस्तै नराम्रो कुण्डली छैन बाबुको। काल सर्प एक परेको भएर राति सपनामा अलिक झस्किने गर्ने गर्छन्। अहिले फेरि बाबुलाई 7.5 दशा पनि चलेको छ शनिको, यसले गर्दा स्वास्थ्यमा समस्याहरू आउन सक्छ, अलिक विशेष ख्याल गर्नुहोला
1: होइन।
0: पूर्णिमाको दिन घरमा चोखो खानु, शुद्ध भोजन गर्ने गर्नुहोस्, पूर्णिमाको दिन राम्रो उपयुक्त हुन्छ। साउनमा नागपञ्चमी आउँछन्, नागपञ्चमीमा नाग देवताको पूजाहरू यसो शिवको मन्दिरमा अथवा खोलाको किनारतिर गएर नाग देवताको पूजा आजा गराइदिनुहोस्। त्यसपछि बाबुलाई राम्रो छ, कुण्डली राम्रो छ, त्यस्तो चिन्ता लिनु पर्दैन। काल सर्प एक परेको छ, अब स्वास्थ्यमा समस्याहरू धेरै आइराख्यो भने विशेष ख्याल गर्नुहोला। बाबुको लागि चाहिँ आगोबाट, तातो तेलहरूबाट, पानीहरूबाट अलिक टाढा राख्नुहोला बाबुलाई। अहिले त्यस्तो नराम्रो ग्रहहरू छैन, ठिकै छ, ग्रहहरू राम्रै छ, चिन्ता लिनु पर्दैन है।
1: हजुर हजुर, अनि बुवा मम्मीसँग चाहिँ कस्तो सम्बन्ध हुन्छ?
0: माता पितासँग सम्बन्धहरू राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन, ठिकै छ। हस् नारायण, उहाँले फोन गर्नुभएको थियो धादिङबाट, फोन गर्नुभएको उहाँले चाहिँ रोरङ गाउँपालिकाबाट फोन गर्नुभएको धादिङ जिल्लाबाट। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँ पनि फोन गर्न चाहनुहुन्छ भने सम्पर्क भने गर्नुहोस्। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले पनि सम्पर्क गरेर आफ्नो र आफन्तको विषयमा, त्यो पनि घरे बसी बसी जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरुबा।
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म निलकण्ठ, धादिङ निलकण्ठ सभादेखि राजनीतिबाट बोलेको।
0: हजुर, धादिङ निलकण्ठबाट बोल्दै हुनुहुन्छ, के नाम भन्नुभयो?
2: मेरो नाम राजु विश्वकर्मा।
0: राजु विश्वकर्माजी बोल्दै हुनुहुन्छ।
2: हजुर,
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: मेरो छोरोको विषयमा,
0: बाबुको विषयमा, छोराको विषयमा। जन्ममिति भन्नुहोस् त कति हो?
2: 78 साल।
0: 2078 साल,
2: 11 महिना 10 गते,
0: फागुन महिनाको 10 गते के बार पर्छ?
2: मङ्गलबार।
0: जन्म समय भन्नुहोस् त?
2: बेलुकीको 10:05।
0: बेलुकीको भनेको साँझको 10:05, रातिको होइन? जन्म कुन जिल्ला भएको बाबुको?
2: दार्जिलिङ जिल्ला।
0: दार्जिलिङ जिल्ला। ल सुन्नुहोस् है, ध्यान दिएर, श्रीगणेशमा श्रीमती रामानुजाय नमः। 2078 साल फागुन कृष्ण पक्षको मंगलबार सप्तमी तिथिमा जन्म, तुला राशि विशाखा नक्षत्रको दोस्रो चरण, नाम आउँदो रहेछ बाबुको तुलसा अथवा तुलाराम, यस्तो नाम आउँछ है, तुबाट नाम आएको छ। अन्त्यनाली राक्षस गर्न परेको छ बाबुको, यहाँबाट हेर्दा अन्त्यनाली राक्षस गर्न परेको छ। घातकमा परेको छ तिथि, चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भनेर लेखिया छ। राशिमा मिथुन राशि घातक छ बाबुको, कुण्डली असाध्यै राम्रो छ, त्यस्तो नराम्रो कुण्डली छैन बाबुको, ठिक छ, राम्रो छ, सरकारी जागिर राम्रो छ, आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो छ बाबुको लागि, वैदेशिक क्षेत्र पनि राम्रो छ, पछि गएर जागिर भन्दा राम्रो व्यापार व्यवसायबाट राम्रो हुन्छ है बाबुको लागि चाहिँ, त्यस्तो नराम्रो कुण्डली छैन, सामान्य नाग दोष परेको छ छाया मात्रै, यसको लागि नाग पञ्चमीमा नाग देवताको पूजाहरू यसो गराइदिनुहोस् बाबुको नाम पारेर, राम्रो हुन्छ, त्यसपछि समस्याहरू कम आउँछ, पढाइमा रुचि अलिक कम हुँदै गएको छ पढाइमा चाहिँ होइन, अब यसको लागि तपाईँले विशेष ख्याल गर्नुहोला। अहिले ग्रह भ्रामरी चढेको भएर स्वास्थ्य बिग्रिने ग्रह छ, मन चञ्चल हुने, चकचक धेरै गर्ने कुण्डलीहरू परेको छ, शरीरमा कुनै एउटा खोट देखिने, खोटी हुने होइन, यस्ता कुराहरू देखेको छ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ। समस्या के छ भन्नुहोस् त?
2: समस्या खै पढाइ पनि त्यति रुचि गर्दैन
0: हजुर,
2: अनि यसो बेलुकातिर धेरै रुने, अब जस्तै त्यस्तै छ समस्याहरू त
0: हजुर, नाक दोष परेको भएर अलिकति समस्या हो, पढाइमा चाहिँ बाबुको मन नभएर हो, दिमाग राम्रो छ, स्मरण शक्ति राम्रो छ बाबुको, पढाइमा रुचि नभएको हो, बिहान बेलुका 1 घण्टा 1.5 घण्टा आफै बसेर अगाडि बसेर अध्ययन गराउनु भयो, पढाउनु भयो भने अरू त्यस्तो विधि चिन्ता लिनु पर्दैन पढाइको लागि चाहिँ, पढाइमा चाहिँ मन नभएर नपढेको हो क्या बाबुले, हो त्यो भएको, उसलाई आउँदै नआउने होइन, यसो तपाईँले अगाडि बसेर पढाउनु भयो भने धेरै मेहनत पनि गर्नु पर्दैन, थोर थोरै मेहनत पनि राम्रो हुन्छ, राति चाहिँ अब साँझ परेपछि रुने कराउने झगडा गर्ने यो चाहिँ नाक दोष परेपछि त्यो समस्या हुन्छ, राति सुत्दाखेरि सपना पनि झस्किने गर्ने गर्छन् बाबु, तपाईँलाई थाहा छ,
2: बेला बेला त्यस्तो पनि गर्छ
0: हजुर, नाक दोष परेर हो, अब धेरै समस्या पर्यो भने रत्न कवच लगाउँला होइन, हामीसँग पाउँछ रत्न कवच, त्यो लगाएपछि झस्किँदैनन्, राति सुत्दा सुत्दै राम्रो हुन्छ, निन्द्रा पनि राम्रो हुन्छ, त्यसले पढाइलाई पनि राम्रो गराउँछ, अलि बुद्धि पनि राम्रो लिएर आउँछ होइन, अनि के राम्रो हो के नराम्रो हो भन्ने कुराहरू छुट्याउन पनि सजिलो हुन्छ, उसलाई पनि अलिक मद्दत गर्छ ग्रहको लागि चाहिँ, अहिलेको लागि तत्कालको लागि चाहिँ रत्न कवचतिर ध्यान नदिनु, अहिलेको लागि चाहिँ अलिकति आफैले कन्ट्रोल गर्नु, त्यति गर्दा पनि हुँदै भएन भने अनि पछि रत्न कवच पछि लगाउँला नि है,
2: हुन्छ। त्यो बाबुको राशि चाहिँ कुन राशि बनाउँछ?
0: बाबुको राशि त तुला राशि हो,
2: तुला राशि। अनि हामीसँग सम्बन्धहरू के छ बाबामासँग?
0: ठिक छ, त्यस्तो नराम्रो छैन, ठिकै छ। तपाईँको घरमा परिवारमा कसैको अकाल मृत्यु भएको छ?
2: परिवारमा अकाल मृत्यु भएको छ,
0: अलिकति पितृदोष देखाएको छ, कुरा त देखाएको छैन, छाया छ है, कस्तो व्यक्तिको, ठुलो व्यक्तिको कि सानो व्यक्तिको? यसो गरौँ न, एउटा त्रिपिण्डी श्राद्ध हुन्छ, त्यो त्रिपिण्डी श्राद्ध गर्नु तपाईँले होइन, अनि बुवा आमा हुनुहुन्छ कि हुनुहुन्न तपाईँको? बुवा आमाले श्राद्ध गर्नुहुन्छ, गर्नुहुन्न हजुरबा हजुरआमाको? गर्नुहुन्छ, ल गर्नुहुन्छ भने त राम्रो भइहाल्यो होइन, गर्नु हुन्न भने चाहिँ एउटा बुवालाई चाहिँ तपाईँको बुवालाई चाहिँ एउटा त्रिपिण्डी श्राद्ध गर्नुपर्छ भन्नुभएको छ गुरुले भनेर एउटा त्रिपिण्डी श्राद्ध गर्नु गर्ने मनसा भएपछि मलाई दिउँसो फोन गर्नु होइन कहिले गर्दा राम्रो हुन्छ म दिन हेरिदिउँला है हस् हस् हस् उहाँले फोन गर्नुभएको थियो दार्जिलिङ नीलकण्ठबाट फोन गर्नुभएको आफ्नो छोराको विषयमा जानकारी दिएर गइसक्नु भएको छ तपाईँहरूको पनि घरमा पितृदोषहरू रहेका छन् भने रोकावटहरू धेरै रोकावट विवाहमा रोकावट आउँछ सन्तानमा रोकावट आउँछ दाम्पत्यमा रोकावट आउँछ कमाइमा रोकावट आउँछ वैदेशिक ज्ञात विभिन्न कुरामा रोकावट आउँछ कस्तो खालको रोकावट आउँछ भन्दा कोसिस गर्दा गर्दै पनि तपाईँ सक्षम हुनुहुन्छ र पनि तपाईँको काम सफल हुँदैन श्रीमान श्रीमतीको बिचमा कुनै कुराहरू ठुला कुरा त छैनन् तर सामान्य कुराले झैझडा मनमुटाव हुन्छ बाबु नानीहरू तपाईँको छोराछोरीको पढाइमा मिहिनेत गर्छन् पढ्न खोज्छन् तर पढाइमा रुचि हुँदैन दिमागमा अडिँदैन टिक्दैन धन अलि धेरै खर्च हुने परिवारमा झैझडा विशेष गरी खाने बेलामा झैझडाहरू हुने छन् भने तपाईँले पनि विशेष ख्याल गर्नुहोला पितृदोष पर्यो भने जतिसुकै तपाईँले पूजापाठ गर्नु जतिसुकै गर छ दशाहरू शान्ति गर्नुहोस् राम्रो हुनेवाला छैन एकदम नराम्रो हुन्छ किनकि देवी देवताले दिए पनि पितृले हरेर लान सक्ने क्षमता पितृमा हुन्छ त्यही भएर पहिला सुरुमा हामीले पितृदेवतालाई इष्ट देवतालाई कुल देवतालाई विशेष गरी चाहिँ कुल र पितृलाई हामीले खुसी पार्नुपर्छ सुरुमा यदि कुल बिग्रियो भने पनि घरमा राम्रो हुँदैन यदि पितृ बिग्रियो भने पनि घरमा राम्रो हुँदैन हो त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नुहोस् अरू त्यस्तो नराम्रो छैन ग्रह दशा भाग्यहरू राम्रा हुन्छन् त्यसपछि चिन्ता लिनु पर्दैन है विशेष ख्याल गर्नुपर्ने कुराहरू कुललाई ख्याल गर्नुहोस् र आफ्ना पितृदेवतालाई ख्याल गर्नुहोस् होइन कसै कसैले भन्नुहुन्छ मेरो त मम्मी पनि हुनुहुन्छ बाबा पनि हुनुहुन्छ मातापिता दुवै हुनुहुन्छ र पनि मलाई पितृदोष परेको छ भन्नुहुन्छ नि त्यो पितृदोष परेको भनेको चाहिँ कसैको मृत्यु भएर पितृदोष परेको हुन्छ भन्ने कुराहरू छैन तपाईँको हजुरबा हजुरआमाको मृत्यु अकाल भएको छ अथवा घरमा परिवारमा कसै सदस्यको सानो बच्चामा अकाल मृत्यु भएको छ कोही व्यक्ति हराएको हराई गर्नुभएको छ होइन कसैको दुर्घटना आदि चाहिँबाट मृत्युहरू भएको छन् भने त्यस्ता व्यक्तिहरूको चाहिँ के गर्नुपर्छ भन्दा जसरी हामी 13 दिनको काम गरिन्छ नि हो त्यो 13 दिनको काम गर्दाखेरि हामीले 11 दिनको दिन एउटा हुन्छ तपाईँको नारायण बली भन्ने हुन्छ त्यो नारायण बली कर्म हामीले गर्नुपर्छ नारायण बली कर्म गरिसकेपछि अनि हामीलाई पितृदोष लाग्दैन है अब 13 दिनको काम सकियो काज क्रियाहरू सकिसक्नुभयो तर पितृदोष लागेको छ भनेर पछि थाहा पाउनुभयो तपाईँले नारायण बली पनि गर्नु भएन त्यो समयमा बिर्सिनुभयो अथवा पण्डितजीले गराउनु भएन भने पछि जी तपाईँले नारायण बली गर्न मिल्दैन पछि गर्ने भनेको त्रिपिण्डी श्राद्ध गर्नुपर्छ कुरा बुझ्नुभयो नि त्यस कारणले गर्दा यसमा तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ क्या नारायण बली पछि किन गर्न मिल्दैन भन्दा जस्तै उदाहरणको लागि तपाईँको बुवाको मृत्यु भयो होइन 2 वर्ष अगाडि बुवाको मृत्यु भएको थियो अनि 2 वर्ष अगाडि मृत्यु हुँदाखेरि तपाईँ 11 दिनको दिन चाहिँ तपाईँले नारायण बली गर्नु भएन होइन नगरिकन 12 दिनको दिन सपिण्डी गर्नुभयो 13 दिनको दिन शुद्ध शान्तिहरू गर्नुभयो तपाईँले भने त्यसपछि तपाईँको 12 दिनको दिन के हुन्छ भन्दा बुवाको चाहिँ तपाईँको प्रेतबाट तपाईँको पितृ पङ्क्तिमा प्रवेश गराएको हुन्छ जस्तै उदाहरणको लागि तपाईँको चाहिँ सानो पोस्टबाट ठुलो म्यानेजरबाट हाकिम बनाएको हुन्छ उदाहरणको लागि चाहिँ कुरा बुझ्नुभयो नि जस्तै तपाईँको चाहिँ म्यानेजरबाट हाकिममा हामीले प्रवेश गराएको हुन्छ 12 दिनको दिन चाहिँ प्रेत पङ्क्ति भनेको अलिक सानो पङ्क्ति हो पितृ पङ्क्ति भनेको ठुलो पङ्क्ति हो यो चाहिँ हाकिमको लेभलको अलिक ठुलो लेभलको पङ्क्ति हो यो चाहिँ होइन अब अफिसरको पङ्क्ति यो चाहिँ हो त्यो भएर अनि फेरि पछि हामीले 2 वर्षपछि नारायण बली कर्म गर्दाखेरि के हुन्छ भन्दा हामीले जो मृत व्यक्ति छ उसको हामीले के भनेर उच्चारण गर्नुपर्छ भन्दा प्रेत भनेर उच्चारण गर्नुपर्छ नारायण बली कर्ममा कुरा बुझ्नुभयो नि त्यही भएर पितृ भएको व्यक्तिले हामीले फेरि प्रेतमा झार्न त मिल्दैन हेर्नु त्यो गलत हुन्छ हो त्यो भएर कि त नारायण बली कर्म गर्ने भनेको 11 दिनको दिन गर्नु नारायण बली चाहिँ होइन यदि नारायण बली 11 दिनको दिन भएको छैन भने पछि नारायण बली त्यो व्यक्तिको नाममा नगर्नुहोस् अरू कसैको नामको अरू कसैको मृत्यु भएको छन् भने तपाईँ नारायण बली गर्ने भनेको जहिले पनि 11 दिनको दिन मात्रै हो 12 दिन 13 दिन अथवा 1 वर्षपछि 2 वर्षपछि तपाईँले गर्न मिल्दैन होइन त्यसपछि गर्ने भनेको हामीले त्रिपिण्डी श्राद्ध गर्ने हो त्रिपिण्डी श्राद्ध गर्यो भने अनि त्यसपछि राम्रो हुन्छ यसमा अझै तपाईँले बुझ्नु भएन भने अझै पनि तपाईँले बुझ्न सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ र आफ्ना घरमा आउने गुरु पुरोहितलाई पनि सोध्न सक्नुहुन्छ नारायण बलिको कर्म नियममा कहिले गर्ने हो कति दिनको दिन गर्ने हो भनेर तपाईँले सोध्न सक्नुहुन्छ नियममा सोध्नुहोस् तपाईँले चलनमा होइन तपाईँले चलाएको चलन मैले चलाएको चलनले शास्त्रले मान्दैन शास्त्रमा जे कुरा भनेको छ धर्ममा जे कुरा भनेको छ पुराणहरूमा जे कुरा भनेको छ निर्णय सिन्धुमा जे कुरा गरेको छ हो त्यसकै आधारमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुराहरू हो है त्यो विशेष ख्याल गर्नुहोला यदि तपाईँको घरमा कसैको मृत्यु भएको छ चाहे अकालमा होस् चाहे काल आएर होस् तर पनि एघारौं दिनको दिन नारायण बलि चाहिँ गरिदिनुहोस् नारायण बलि गर्नलाई खर्च हुँदैन क्या हजुर बुझ्नुभयो नि खर्च धेरै हुँदैन 2000 बेसी खर्च होला होइन त्यो भएर नारायण बलि भन्ने कर्म चाहिँ तपाईँले गराइदिनुहोस् एघारौं दिनको दिन गर्नुपर्छ त्यो चाहिँ नारायण बलि कर्म गराइदिनु भयो भने तपाईँको चाहिँ एकदम राम्रो हुन्छ कसैको अपरेसन भएर मृत्यु भएको हुन्छ कसैको चाहिँ सुईहरू पनि लगाएको हुन्छ होइन विभिन्न हुन्छ नि बिरामी भए सुई पनि लगाएको हुन्छ नि त्यसपछि हतियार प्रयोग भयो फराम प्रयोग भयो नि त्यहाँनिर चाहिँ हो कि होइन हो त्यस कारणले गर्दा विशेष तपाईँले ख्याल गर्नुहोला नारायण बलि कर्म एघारौं दिनको दिन जसको पनि गर्नुपर्छ यो काम गर्न नबिर्सिनुहोला तपाईँहरूले विशेष गरी चाहिँ ख्याल गर्नुपर्ने कुराहरू हुन्छ यसमा तपाईँले विशेष भन्नुहोला है पण्डितजीलाई पनि भन्नुहोला र पण्डितजीहरूले पनि सुनिराख्नु भएको छ कार्यक्रम भने तपाईँले पनि नारायण बलि कर्म गर्दा राम्रो हुन्छ है यो गर्नुपर्छ है भनेर यजमानलाई भनिदिनु भयो उहाँले गर्नुहुन्छ उहाँलाई थाहा हुँदैन क्या त्यो भएर है अनि त्यस्तो छुटपुट भएको छन् भने त्रिपिण्डी श्राद्ध तपाईँले गर्नुहोस् गर्नुहोला त्रिपिण्डी श्राद्ध तपाईँले जहिले गरे 5 वर्षपछि गरे पनि हुन्छ मृत्यु भएको 10 वर्षपछि गरे पनि हुन्छ तर त्रिपिण्डी श्राद्ध चाहिँ गर्नुपर्छ त्रिपिण्डी श्राद्ध पनि जहिले पाए त्यहीले गर्न मिल्दैन फेरि त्रिपिण्डी श्राद्ध पनि जसको मृत्यु भएको छ त्यही तिथिमा गर्ने पनि होइन फेरि हेर्नु यसको महिना छुट्याएको छ कार्तिक मंगसिर पुष र माघको कृष्ण पक्ष चाहियो फेरि यसमा तिथि छुट्याएका छन् नक्षत्र छुट्याएका छन् त्यो यसमा तपाईँले विशेष ख्याल गर्नुहोला तपाईँलाई चाहियो भने भन्नुहोला तिथि मिति मिलाएर म तपाईँलाई विशेष गराउन सक्छु है जानकारी गराउन सक्छु भन्ने हो कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ उहाँलाई कामरोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: नमस्कार गुरु
0: कामरोको बोल्दै हुनुहुन्छ
3: अमरापुरीबाट
0: विमला केसी अमरापुरीबाट
3: हजुर गुरु
0: कसको विषयमा हेर्न चाहनुहुन्छ अमरापुरीबाट
3: मेरो आफ्नै बारेमा गुरु
0: आफ्नै बारेमा हेर्नुहुन्छ कार्यक्रम कतिको सुन्नुहुन्छ अमरापुरीतिर
3: गुरु ए बैशाख महिनामा 3 चोटि लागिसक्यो मेरो फोन चाहिँ
0: हो र कतिजना हेराउनु भयो 3 जनाको हेराउनु भयो कि योभन्दा पहिला 2 जनाको हेराउनु भयो
3: योभन्दा पहिला 2 जनाको 2 भाइको हेराएको थिएँ अनि आज मेरो
0: बारेमा है अनि भाइहरूको भनेको मैले भनेको कुरा पुग्यो कि पुगेन
3: पुगे गुरु अस्ति सोध भनेर फोन गरेको फोनै उठेन उठेन हजुरको फेरि एक दिन फोन गरेर सोध्नु पर्ला भनेछ एउटा भाइको चाहिँ
0: ए हुन्छ भन्नु त जन्ममिति तपाईँको कति हो
3: 2033 साल
0: 2033
3: साउन महिना
0: हजुर
3: 3 महिना साउन महिना 3 गते
0: साउन महिनाको 3 गते के बार पर्दो रहेछ
3: आइतबार गुरु
0: हजुर जन्म समय भन्नुहोस् त
3: बेलुकाको 10:30 बजे
0: बेलुकाको 10:30 मिनटमा के नाम भन्नुभयो अरे तपाईँले आफ्नो
3: मेरो राशिको नाम कि मेरो नाम गुरु
0: तपाईँको नाम
3: मेरो नाम बिमला बोलाउने नाम चाहिँ बिमला हो राशिको नाम चाहिँ मिन राशि पर्छ गुरु मेरो
0: हजुर नाम आउँदो रहेछ तपाईँको चाहबाट नाम आउँछ
3: हजुर
0: है आइतबारको दिन जन्म भएर आइतबार 2033 साल श्रावण कृष्ण पक्षको अष्टमी तिथिमा जन्म मिन राशि नाम आउँछ तपाईँको चाहबाट नाम आएको छ अन्त्यनाले देवगण परेको छ ग्रहबाट हेर्दा अब तपाईँको घातकमा परेको छ तिथिहरू चाहिँ अलिकति पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक नम्बर 5 नम्बर राशिमा मिन राशि घातक भन्छ तपाईँको कुण्डली ग्रह दशा भाग्य सबै थोक राम्रो छ अलिकति श्रीमान श्रीमतीको सम्बन्धमा अलिक चिसोपना छ तपाईँहरूको यसमा विशेष ख्याल गर्नु तपाईँको कुण्डलीमा दाम्पत्य जीवनमा अलिकति बाधा आउने कुण्डली कुरा विचार नमिल्ने कुण्डली परेको छ यहाँबाट हेर्दा पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउँछ भन्छ कि यसले चाहिँ यसमा अलिक विशेष ख्याल गर्नुलाई श्रीमानसँग ग्रह मिल्दैन तपाईँको तर ग्रह यहाँबाट हेर्दाखेरि चाहिँ ग्रह श्रीमान श्रीमतीको सम्बन्धमा अलिकति बाधा आउने कुण्डली चाहिँ परेको छ क्या शत्रु धेरै लाग्छन् अलि विशेष ख्याल गर्नु आफ्नो आफन्तले खुट्टा तान्छन् तपाईँका होइन यो ग्रह दशा परेको देखिन्छ यहाँबाट हेर्दा बोल्दा बोल्दै के बोले भने भ्याउ पाउनुहुन्न पछि गएर ओहो यस्तो पो भनेछु भन्ने हुन्छ मनमा होइन बोलीमा अलिक कन्ट्रोल गर्नुहोस् है राम्रो हुन्छ अरू त्यस्तो नराम्रो छैन ग्रह दशा भाग्य राम्रा छन् तपाईँका नराम्रो ग्रह दशाहरू परेको देखिँदैन यहाँबाट हेर्दा अहिले ग्रह तपाईँलाई चलिराखेको ग्रह भनेको संकटा भन्ने ग्रह चलेको छ अहिलेको लागि चाहिँ एउटा ग्रह राहु चलेको छ संकटा र राहुको दशाको शान्तिहरू गर्नुपर्ने बेला भएको छ संकटा र चाहिँ तपाईँको राहुको दशाको शान्ति गर्नुहोस् राम्रो हुन्छ वैदेशिक यात्रा वैदेशिक क्षेत्र असाध्यै राम्रो छ तपाईँको लागि चाहिँ घुमफिर गर्नु भए पनि विदेश जानुहुन्छ जानुभएको छैन भने ठिक छ कुण्डली राम्रो हुन्छ धार्मिक हुनुहुन्छ भगवान्मा इष्ट कुल पितृमा आस्थावान राख्नुहुन्छ होइन ठिकै छ त्यस्तो नराम्रो छैन कुण्डली तपाईँको राम्रै छ
3: अनि
0: यस्तो छ रोग लाग्ने चाहिँ अलिक चिसोबाट हुने नसाबाट हुने समस्या तपाईँलाई हुन्छ क्या जस्तै पेटमा समस्या हुन्छ पानीहरू पिउँदा अलिक चिसो पानी नपिउनुहोस् मनतातो पानी बनाएर पिउनुहोस् है तपाईँको चाहिँ अलिक चिसोबाट हुने जस्तै थाइरोइड सम्बन्धीको प्रेसर सम्बन्धीको समस्याहरू गराउन सक्छ यसमा अलिक विशेष ख्याल गर्नुहोस् खानपिनमा अलि सागपात हरियो परियो सागपातहरू धेरै खानुहोस् होइन यसले गर्दा पछि गएर के भन्छ तपाईँलाई अल्सर हुँदैन त्यसपछि पाइल्स हुँदैन होइन विभिन्न प्रकारका रोगहरू हुन लाग्न सक्ने सम्भावनाहरू पनि हुन्छ त्यस्तो दीर्घकालीन ठुला रोग लाग्ने कुण्डली चाहिँ अलि सङ्कटा चलेको भएर अलिकति अपरेसनहरू गराउन सक्ने कुराहरू देखिन्छ तपाईँको नभए पनि घरमा परिवारमा कसैको अपरेसन गर्ने चिरफार गर्नुपर्ने कुराहरू पनि हुनसक्छ त्यस्तो नराम्रो छैन ठिकै छ कुराहरू तपाईँको अरू के छ तपाईँलाई सोध्न मन लागेको कुरा अरू केही छ अनि राम्रो छ भन्नुभयो नि त यस्तो छ ग्रह दशाहरू तपाईँको र उहाँको ग्रह दशाहरू अलिक मिल्दैन क्या मेल खाँदैन तपाईँ दुईजनाको विवाह गर्दा जुराएर हेराएर विवाह गरेको होइन अब यहाँबाट ठ्याक्कै भन्नुपर्दाखेरि त अब तपाईँ अब 2033 सालकै मान्छे हो अलिक पहिलाको मान्छे तपाईँ होइन अब अहिलेको जमानामा अहिलेको यो बेलामा हुन्थ्यो भने तपाईँ दुईजनाको सम्बन्ध टिक्दैन थियो डिभोर्स हुन्थ्यो तपाईँहरूको पहिलो घरबार तपाईँको बिग्रिन्थ्यो है हो त्यस्तो ग्रह अब पहिला पहिलामा त्यस्तो हुँदैन थियो क्या चित्त नबुझे पनि झैझडा मनमुटा भए पनि छुटेर बस्ने भन्ने मनमा आउँदैन थियो पहिला पहिलाको मान्छेको हो कि होइन हो अब सेकेन्ड विवाह हो भने समस्या हुँदैन फेरि ठिकै हुन्छ राम्रै हुन्छ पहिलो विवाह बिग्रेको हो भने समस्या हुँदैन विवाहको दोष काटिसकेछ मैले तपाईँलाई झाप्प भने चाहिँ के हाल्नु भन्नु हो नभए तपाईँको पहिलो घरबार दाम्पत्यमा समस्या आउने ग्रह हो क्या तपाईँको मैले हेर्ने बित्तिकै चिना खोल्ने बित्तिकै मैले भनेको थिएँ नि तपाईँलाई विवाहमा दाम्पत्यमा अलिकति बाधा छ भनेर होइन त्यो चाहिँ ग्रहको कारणले गर्दाखेरि भएको हो अरू त्यस्तो नराम्रो छ नि ठिकै छ कतिको रिसाउनुहुन्छ तपाईँ रिस चाहिँ उठ्छ अलि रिस भन्दा पनि अलिक छिट्टो बोल्नुहुन्छ अलिक धेरै बोल्नुहुन्छ क्या अनि बोलीमा अलिकति कन्ट्रोल गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ त्यस्तो नराम्रो छैन कुण्डली तपाईँको ठिकै छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो विशेष गरी अमरापुरी नवलपुरबाट अमरापुरीबाट फोन गर्नुभएको थियो उहाँले तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँ पनि प्राप्त गर्न सक्नुहुन्छ फोन गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई म स्वागत गर्छु कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते हेलो
4: हेलो
0: हजुर हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
4: गुरु म ललितपुरबाट अनिता बोलेको
0: अनिताजी ललितपुरबाट
4: हजुर
0: कार्यक्रम सुन्दै हुनुहुन्छ कि पहिला पहिला सुन्नु भएको थियो कार्यक्रम
4: सुन्दैछु गुरु
0: सुन्दै हुनुहुन्छ अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त
4: म मेरो बहिनीको विषयमा हेर्न चाहन्छु
0: बहिनीको जन्ममिति भन्नुहोस् त कति हो
4: 2062 साल
0: 2062
4: असार 6 गते
0: असारको 6 गते के बार पर्छ
4: बार पुरा भएन गुरु बिहान 3:30 बजेदेखि 4:30 बिच
0: हो बिहानको जन्म हो बार थाहा छैन तपाईँलाई अब हेरौँ के आउँदो रहेछ मिल्छ मिल्दैन अब ठ्याक्कै 2062 साल जेठ शुक्ल पक्षको आइतबारको राति उजरा भएको सोमबार भन्छु मैले त्रयोदशी तिथिको दिन जन्म राशि चाहिँ वृश्चिक राशि आउँदो रहेछ नाम आउँदो रहेछ नारायणी भन्ने नाम आउँछ पढाइमा अलि रुचि छैन पढाइ कतिको पढ्छ नानीले पढाइमा अलि रुचि छैन भनेर सोधेको मैले तपाईँलाई ध्यान गरेर दिनुभएको छ
4: अहिले पढाइ छोडेको छ बहिनीले प्लस टू क्लियर गरेर बिए गर्नु
0: ए बिए गरेर पढाइ छोड्यो होइन अब त पढाइ बेकारमा दुःख मात्रै भयो त पढाइले उपलब्धि केही पनि हुँदैन घातक तिथिहरू परेको छ प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक नम्बरमा 8 राशिमा तुला राशि घातक छ अलिकति श्रीमान श्रीमतीको सम्बन्धमा अलिकति बाधा आउँछ यो घरबार दाम्पत्य टिकाउन निकै मुस्किल पर्छ यिनलाई है बिहा गर्नु भएको कति समय भयो
4: विवाह गरेको 79 सालमा
0: विवाह भएको हो सन्तान पनि बाधा आउने कुण्डली छोरा नफा पनि कुण्डली अनि श्रीमान श्रीमतीको सम्बन्धमा अलिकति बाधा आउने कुण्डली पहिलो घरबार दाम्पत्यमा समस्या आउने कुण्डली कालो सर्पयोग पनि परेकी छिन् पूर्णिमाको व्रत एकादशीको व्रत यी लिन् भने यिनलाई राम्रो हुन्छ बहिनीलाई नभए राम्रो हुँदैन पूर्णिमाको व्रत लिनु पर्यो चाँदीको पाउजो सधैँभरि लगाउनु पर्यो है अनि त्यसपछि मात्रै राम्रो हुन्छ श्रीमान श्रीमतीको नभए श्रीमान श्रीमतीको सम्बन्धमा समस्या आउँछ फेरि कतिको मिल्छन् कि झगडा गर्छन् अहिले थाहा छ तपाईँलाई
4: अहिले अलि झगडा
0: झगडा गर्नु भएन यसमा होइन अब बहिनीलाई सम्झाउनु झगडा गरिस् भने तेरो घर बिग्रिन्छ अहिले झगडा नगरिकन चुप लागेर बस अब बिहा गरिसकेपछि समस्याको समाधान गर्नतर्फ लाग्नुपर्छ होइन अब झै झगडा गर्नु हुँदैन भन्नु होला अहिले ग्रह नानीको लागि सिद्धा र अर्को बुध भन्ने ग्रह चलिराखेको छ नानीको कुण्डलीहरू ठिकै छ त्यस्तो नराम्रो होइन तर पूर्णिमाको दिन व्रत बस्नु पर्यो एकादशीको दिन व्रत बस्नु पर्यो अनि चाँदीको पाउजु बनाएर लाउनु पर्यो खुट्टामा दुइटै खुट्टामा चाँदीको पाउजु बनाएर तुरन्तै लाउनु पर्यो है त्यसपछि यिनलाई राम्रो हुँदै जान्छ समस्याहरू कम बाधाहरू कम रोकआउटहरू कम हुन्छ यिनलाई महिनावारीमा समस्या पेटमा समस्या हुन सक्छ अलिक विशेष ख्याल गर्नुपर्छ भन्नु है अरू त्यस्तो नराम्रो छैन ठिकै छ समस्याहरू केही छ सोध्न मन लागेको कुरा केही छ
4: समस्याहरू भन्दा नि गुरु बहिनीलाई अब फेरि पढाइ सुरु गर्ने भनेको छ कुन चाहिँ पढ्दाखेरि ठिक हुन्छ यो डक्टर लाइनहरूको पढ्दाखेरि राम्रो हुन्छ कि हुँदैन
0: डक्टर लाइनको पढ्दा राम्रो हुन्छ तर यिनले पढ्न सक्दैनन् कि गाह्रो छ पढ्न त अब यिनले रहर गरिन् तर पढ्न त पढाउनुहोस् पढ्ने मान्छेलाई पढाउनु पर्छ पढेको राम्रो पनि हो होइन तर यिनको पढाइमा अलिक धेरै मिहिनेत गर्नुपर्छ यिनले सोझ जस्तो सजिलो छैन किनकि अब सङ्कट पनि चल्दैछ यिनलाई होइन
4: विदेश यात्राको योग त कस्तो छ गुरु
0: विदेश यात्राको योगहरू पनि ठिकै छ तर विदेश नगएको राम्रो नानीलाई फाप्दैन विदेश ठिकै छ कुण्डली राम्रै छ गुरु चाण्डल योग परेको छ अलिक विशेष ख्याल गर्नु होला सन्तानलाई अलिक जोगाउनु पर्छ सन्तान गर्व पतन हुने जन्मेका सन्तानको मृत्यु हुने खाला कुण्डलीहरू परेको छ यसमा विशेष ख्याल गर्नु होला अरू त्यस्तो नराम्रो छैन ठिकै छ है त
4: हस्
0: त उहाँले फोन गर्नुभएको थियो किर्तिपुरबाट फोन गर्नुभएको उहाँले चाहिँ कार्यक्रम सुनेर बसेको छु भन्नुभयो 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भने गर्नुहोला मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि हाम्रो जतिसुकै कार्यालयको ठेगाना हो भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेटघाट भने गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ, भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म जति आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रीष्टको उच्च र पवित्र नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि मैले यहाँहरूको बीचमा मर्कुस 3 अध्यायको 7-देखि 12 पदहरू पाठ गर्ने निर्णय गरेको छु र यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भन्ने आशा पनि म राख्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, त्यसपछि यीशु आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो र गालिलबाट मानिसको ठूलो भीड उहाँको पछि लाग्यो। यहुदिया, यरुसलेम, इदुमिया, यर्दन पारी र टुरोस र सिदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँ कहाँ आयो। भीडले उहाँलाई नमिचोस् भने उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा टुङ्गा तयार पार्न लगाउनु भयो। उहाँले धेरैलाई निको पार्नु भएको हुनाले रोग लागेका सबैले उहाँलाई छौ भनेर ठेलम ठेला गर्दथे। र टुरोस र सिदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँ कहाँ आयो।

पुत्र हुनुहुन्छ, तर उहाँ लाई प्रकट नगर्न भने तिनीहरूलाई उहाँले कडा हुकुम दिनुभयो। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौ भन्दा जब सभा दिनमा येशु प्रभुले सुकेको हात भएका मानिसलाई निको पार्नुभयो र त्यसपछि मानिसहरूले यो असल काम, यो भलाइको काम सभा दिनमा पनि येशु प्रभुले मानिस सभा दिनको लागि होइन तर सभा दिन चाहिँ मानिसको लागि बनाउनु भएको हुनाले गर्दा प्रभुले मानिसको भलाइ गरिदिनु भयो र यो काम देखिसकेपछि भीड़ले येशूलाई घेरा हालेको देखिन्छ र भीड़ चाहिँ येशूको पछि पछि लागेको देखिन्छ र यसरी यो खण्डमा हामी देखिसकेपछि भीड़ धेरै अगाडि बढ़िसकेको छ र विरोध पनि त्यत्तिकै बढ़िराखेको छ र त्यस्तो बेलामा दुई समूह, जब यहुदीहरू अगुवाहरूले कति यहुदी अगुवाहरूले येशूलाई विरोध गरेको देखिन्छ र मार्ने समेत मतो गरिरहेको देखिन्छ, तर अर्को पक्षमा हामी हेर्दाखेरि भीड़हरू जो दुःख परेका थिए, जो रोगीहरू छन्, जो अप्ठ्यारोमा परेका छन्, उनीहरू चाहिँ येशूको खोजीमा थिए भन्ने कुरा हामी यहाँ देख्छौ। भीड़लाई इशू चाहिएको थियो तर अगुवाहरूले चाहिँ इशूको विरुद्धमा उनीहरू अगाडि बढ़िरहेका थिए भन्ने कुरा यहाँ देख्छौ र यो खण्डमा हामीले के देख्छौ भन्दाखेरि इशूले चंगाई गर्नुहुन्छ अथवा रोगीहरूलाई इशूको छुवाईको आवश्यकता पर्छ भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। रोग लागेकाहरूलाई यीशुको छुवाई चाहिन्छ अथवा यीशुले छोएर निको पार्नुहुन्छ भन्ने कुरा हामी यहाँ देख्छौ। रोग लागेकाहरूलाई अथवा रोगीहरूलाई यीशुले छोएर निको पार्नुहुन्छ भन्ने कुरा यहाँ हामी स्पष्ट बुझ्द छौ र यीशुको छुवाई साह्रै महत्वपूर्ण हुनु गयो। जब येशु प्रभुले छुनुभयो कुष्ठ रोगी निको भयो, येशु प्रभुले छुनुभयो धेरै मानिसहरू उहाँले निको पार्नुभयो र यो देखिसकेपछि भीड़ले येशुको खोजी गरेको देखिन्छ। येशु प्रभु एउटा चंगाईकर्ताको रूपमा मानिसहरूले पहिले खोजिरहेको थियो भने पछि पल्ट येशुले आफूलाई मुक्तिदाता पनि भनेर प्रस्तुत गर्नुभयो, घोषणा गर्नुभयो र त्यसपछि उहाँ चाहिँ पापीहरूको मित्र हुनुहुन्छ भनेर अथवा पापीहरूलाई बचाउन म आएको हुँ भनेर उहाँले भन्नुभयो र पापीहरूलाई बचाउने काम, पाप क्षमा गर्ने काम चाहिँ परमेश्वरको हो भन्ने कुरा यहाँ प्रस्तुत भइसकेको छ। त्यसैले येशु प्रभु परमेश्वर आफै हुनुहुन्छ र येशु प्रभु चंगाईकर्ता पनि हुनुहुन्छ र भीड़ले अब येशूलाई छुनो खोजिरहेको छ यहाँनिर र उहाँले अचम्मका एउटा ठूलो भीड़ येशूको पछि लागिरहेको कुरा हामी यहाँ देख्छौ र भीड़ले येशूलाई पछ्याइराखेको छ र अर्को कुरा चाहिँ के भने यहाँ अचम्मको काम र कीर्ति सुनेर ठूलो भीड़ येशूको पछि लागेको हामी यहाँ देख्छौ र येशू जहाँ जहाँ जानुभयो येशूले गर्नुभएको आश्चर्य कर्महरू र येशूले गर्नुभएको चंगाईका कामहरू र येशूले गर्नुभएको पाप क्षमाका कुराहरू यो सबै देखिसकेपछि मानिसहरू अथवा भीड़ चाहिँ येशूको पछि पछि लागेको हामी देख्छौ। येशू चाहिँ भीड़बाट जोगिनका लागि उहाँको लागि छुट्टै ढुङ्गा पनि उहाँले माग्नुभयो। भीड़ चाहिँ गाह्रो कुरा हो, जब भीड़ लाग्छ भीड़लाई अधीनमा ल्याउन गाह्रो हुन्छ र भीड़ कुन कुराको पछि लागेको छ त्यो कुरा पनि बुझ्नु जरुरी छ। यहाँनिर किन येशूको पछि पछि भीड़ लाग्यो भन्ने कुरा चाहिँ यहाँ अर्को ठाउँमा हामी यहाँ देख्छौ। भीड़ले येशूको छुवाईको

सँगाई चाहन्थे र यीशुले छोयो भने पनि भयो भने हामी निको हुन्छौं भन्ने कुरा भीड़लाई थाहा थियो र भीड़मा विश्वास थियो कि यीशुलाई छुनु पायो भने हामी निको हुन्छौं भन्ने उनीहरूको चाहना थियो। त्यसै कारणले भीड़ यहाँ ठूलो भएको हामी देख्दछौ। त्यति मात्र होइन, अशुद्ध आत्माहरूले पनि यीशुलाई परमेश्वरको पुत्र भनेर स्वीकार गरेको छ। यीशु चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा दुष्ट आत्माहरूले पनि स्वीकार गरेको छ। यीशु चंगाईकर्ता मात्रै हुनुहुन्न, उहाँ चाहिँ मुक्तिदाता पनि हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले पाप क्षमा गर्ने परमेश्वर हुनुहुन्छ यीशु भनेर यहाँनिर स्वीकार भएको देखिन्छ। अनि यीशुले चाहिँ अशुद्ध आत्मालाई यीशुलाई प्रकट नगर्न अनुमति पनि दिनुभयो कि यीशुको बारेमा अथवा यीशुलाई प्रकट नगर्नका लागि यहाँ आदेश दिनुभयो। र यो भनेको यीशु शैतानको अधीनमा छैन। यीशु प्रभु सारा विश्वको मालिक अथवा परमेश्वरको पुत्र परमेश्वर आफै हुनुहुन्छ उहाँ। र परमेश्वर भएको कारणले गर्दा डियाबलस अथवा अशुद्ध आत्माहरूले यीशुलाई केही भन्न मिल्दैन। उनीहरूले भनेको कुरामा यीशु प्रभुले गौरव मान्नुपर्ने केही छैन, किनभने यीशु ख्रिस्टको नाउँमा भूत प्रेतहरू निक्लिन्छन् र यीशु ख्रिस्टको नाउँमा भूत प्रेतहरूलाई लहर्न सकिन्छ। त्यसकारणले यहाँ हामी के देख्छौ भन्दाखेरि रोग लागेकाहरूलाई यीशुले छोएर निको पार्नु भएको कारणले गर्दा भीड़हरू यीशुको पछि लागेको कुरा स्पष्ट छ र उहाँको छुवाईको खोजीमा मानिसहरू छन्। र आज पनि तपाईँ जहाँ हुनुहुन्छ, जसरी यो प्रवचन सुनिराख्नु भएको छ, तपाईँको जीवनमा पनि रोगहरू होला, तपाईँको जीवनमा पनि गाह्रो कुराहरू होला, अप्ठ्यारा कुराहरू होला, जिन्दगीमा तपाईँलाई छुटकारा चाहिएको होला, शान्ति चाहिएको होला, तपाईँको जीवनमा धेरै खाँचोहरू हुन सक्छ। विशेष गरेर चङ्गाईको लागि पनि तपाईँले धेरै डाक्टरहरूलाई तपाईँले देखाइसक्नु भएको होला, धामी झाँक्रीहरूलाई देखाइसक्नु भएको होला र तपाईँ थाक्नु भएको होला, तर तपाईँ चुप लागेर नबस्नुहोस्। तपाईँको लागि मुक्तिदाता अथवा चङ्गाईकर्ता यीशु ख्रिस्ट तपाईँलाई पर्खिराख्नु भएको छ र तपाईँले यीशुको छुवाई खोजिराख्नु भएको छ भने तपाईँले यीशुको छुवाईलाई अझै एकपटक मलाई यीशुले छुनुपर्छ, यीशुलाई छोयो भनेदेखि म निको हुन्छु भन्ने विश्वास तपाईँकोमा आएको छ भने तपाईँ पनि यो भीड़ले जसरी यीशुको खोजी गर्दै गर्दै हिँड्यो र भीड़ चाहिँ यीशुको पछि पछि लागेको देखिन्छ, हजुरले पनि एकपटक आफ्नो छेउको चर्च मण्डलीमा गएर चङ्गाईको बारेमा अथवा बाइबल धर्मशास्त्रलाई खोजेर पढेर यीशुको बारेमा बुझेर यीशुलाई विश्वास गरेर यीशु ख्रिस्टलाई छोएर चङ्गाई पाउन म पनि चाहन्छु भनेर यदि तपाईँले पनि यो विश्वासमा आउनुभयो भने तपाईँको लागि पनि चङ्गाई यहाँ निश्चित छ है। र तपाईँ पनि चङ्गाईको खोजी गरिराख्नु भएको छ भने आज तपाईँको लागि समय हो। तपाईँ दुःख भएर बसिराख्नु पर्दैन। यीशुको छुवाईले चङ्गाई ल्याउँछ, यीशुको छुवाईले बिरामीहरू निको हुन्छ र यो खण्डमा त्यो छ। अनि अशुद्ध आत्माहरूले पेलिएका, अशुद्ध आत्माले दुःख दिएकाहरू तपाईँहरू हुनुहुन्छ भनेदेखि यीशु ख्रिस्टले दुष्ट आत्माहरूलाई बोल्न दिनु भएन, उहाँको बारेमा बोल्न दिनु भएन। यीशुमा सबै दुष्टहरू माथि पनि अधिकार गर्ने शक्ति छ र दुष्ट
दुष्ट आत्माहरू देखेर डराएर बसिराख्नु भएको कोही हुनुहुन्छ भने र कुनै देवी देवताहरूले मलाई सताइराखेको छ भन्ने कुरा तपाईँलाई भयो भने आज नै तपाईँले यीशुको पछि लाग्नुहोस्। जसरी भीड यीशुको पछि लागेर उनीहरू यीशुको छुवाई खोजिरहेका थिए र त्यति नै त्यसरी नै तपाईँ पनि यीशुको छुवाईलाई खोज्नुहोस् र यीशुको छुवालाई खोज्नुहोस्, भेटाउनुहोस् र तपाईँले चंगाई पाउनुहोस्। र यीशुले धेरै तरिकाबाट चंगाईको काम गर्नुभयो, छोएर पनि उहाँले निको पार्नुभयो, त्यसपछि उहाँले बोलेर पनि निको पार्नुभयो, उहाँले आफ्नो शब्दहरू बोलेरै निको पार्नुभयो भने छोएर पनि उहाँले निको पार्नुभयो। यो खण्डमा चाहिँ हरेक क्रिश्चियनले, हरेक व्यक्तिले आफूलाई रोगी भएको देख्नुहुन्छ, आफूलाई भूतप्रेतबाट ग्रसित भएको तपाईँ देख्नुहुन्छ, आशा मरिरहेको छ, शरीर कमजोर छ, तपाईँको जीवनमा सहयोग चाहिएको छ भने प्रभु येशु ख्रिस्टको पछि लाग्नुहोस्। बाइबल धर्मशास्त्रलाई पढ्नुहोस् र बुझ्नुहोस्, येशूलाई विश्वास गर्नुहोस् र उहाँको छुवाईको खोजी गर्नुहोस् र तपाईँको रोग निको हुनेछ र त्यसपछि तपाईँ चाहिँ दुष्ट आत्माहरूले तपाईँलाई दुःख दिइरहेको छ भने तपाईँ येशु ख्रिस्टमा विश्वास गर्नुहोस् र दुष्ट आत्माबाट छुटकारा पाउनुहोस् र येशु ख्रिस्टको नाउँमा दुष्ट आत्माहरूलाई हकार्नुहोस् र तपाईँले आफूलाई विजय गर्नुहोस् र तपाईँले येशूलाई विश्वास गरेर उहाँको छुवाईलाई पाएर तपाईँ पनि चंगाई पाएर परमेश्वरलाई महिमा दिने एउटा व्यक्ति भन्नुहोस् र तपाईँ पनि आशिषित हुनुहोस् र येशूको छुवाईमा चंगाई छ, येशूको छुवाईमा रोगहरू निको हुन्छ र तपाईँ पनि आउनुहोस्, येशूलाई छुनुहोस् र येशूलाई विश्वास गर्नुहोस् र निको हुनुहोस् र परमेश्वरलाई महिमा दिनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँहरूको बीचमा यति नै राख्न चाहन्छु। यदि परमेश्वरले फेरि अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
6: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति, स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855752555 र 0557516155 टोल फ्री नम्बर 16605152157 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
8: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
9: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
10: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: हस् बाबा।
11: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741001349। मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, हेयरफोन, स्पिकर, सीसीटीवी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
12: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरिज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
7: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9851063802, 9851063802।
13: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
14: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
13: होइन, के भन्छ, कसरी नि?
14: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
12: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
7: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन, वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
7: सूचना सूचना सूचना, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा यही वैशाख 26 गते शनिबार थापाथली प्रसूति गृहका स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ डाक्टर सन्ध्या अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सजल चनाबासु तथा रेडियोलोजिस्ट डाक्टर अमित ठाकुरद्वारा विशेषज्ञ सेवा सञ्चालन हुने भएकाले समयमै नाम दर्ता गराई सेवा लिनुहुन अनुरोध गर्दछौ। अग्रिम टिकट बुकिङको लागि सम्पर्क नम्बर 010-520-283। शहीद मेमोरियल अस्पताल धादिङ बेसी बीच बजार, राष्ट्रिय वाणिज्य बैंक अगाडि।
8: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
11: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
12: केही होइन मिस,
13: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपाल नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ, म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बच्यो भनेछ नि। म
6: सुँगै रामराजीपुर कलिपुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली
6: बहिनी हुन्थे, लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल

0: जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: खरो विषयमा सरो बहस, नेपाली बहस।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहस बाटो खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि सुनिराख्नु भएको छ। काठमाडौँ रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने र मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। राजनैतिक, आर्थिक, सामाजिक, कूटनीतिक का विषयमा पनि हामी बहस र चर्चा गर्ने गर्दछौ। सीधा प्रश्नको सीधा जवाफ लिन्छौं र विशेष गरी अहिले चर्चाको विषय छ यतिखेर सर्वोच्चले प्रधान न्यायाधीश पाउनै लागेको छ। चौथो वरियता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशका लागि सिफारिश हुनुभएको छ। प्रधान न्यायाधीश नियुक्ति सिफारिशका विषयमा पूर्व प्रधानमन्त्री तथा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति पनि प्रकट गर्नुभएको छ। उहाँले परम्परा र वरियता मिस्नु गलत भएको पनि बताउनु भएको छ। सुशीला कार्कीले जुन ढंगले चाहिँ असहमति प्रकट गर्नु भएको छ, जेएनजी विद्रोह तापछि बनेको सरकार कि प्रधानमन्त्री समेत रहनुभएको सुशीला कार्कीले अहिलेको अवस्थामा वरियता मिच्ने काम, वरिष्ठतम मिच्ने काम गलत भएको भन्दै आपत्ति जनाउनु भएको छ। न्यायालयमा क्रमभंगता भएको छ। आखिर डाक्टर मनोज कुमार शर्मा चौथो वरियता क्रममा रहेका व्यक्ति प्रधान न्यायाधीशको कुर्सीमा सिधै कसरी पुग्ने अवसर जुड्यो, यसमा के छलफल भए, बहस भए? प्रधानमन्त्री बालिन शाहले हिजो बसेको संवैधानिक परिषदको बैठकमा कसरी डाक्टर मनोज कुमार शर्मा राम्रो मान्छे, विज्ञ मान्छे, कार्य सम्पादनमा उत्कृष्ट मान्छे भन्दै उहाँको नाम लिनुभयो र त्यसै गरी प्रतिपक्षी दलका नेता, संसदीय दलका नेता र राष्ट्रिय सभाका अध्यक्षले त्यसमा नोट अफ डिसेन्ट लेख्नु भएको छ। उपसभामुखले भने त्यसमा सहमति जनाउनु भएको छ। आजको दिनमा हामी बात गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ। अहिले न्यायालयले प्रधान न्यायाधीश पाउँदै गर्दाखेरि अब न्यायालयमा सुधार आउँछ, न्यायिक संरचनामा सुधार आउँछ, राजनैतिक रूपमा हुने हिजोका भागभण्डाहरूलाई यतिखेर तोड्न खोजिएको हो त? संवैधानिक परिषदले सर्वोच्च अदालतको 33 औं प्रधान न्यायाधीशका रूपमा चौथो वरियतामा रहेका मनोज कुमार शर्माको नाम सिफारिश गर्दै गर्दाखेरि यतिखेर बहस र चर्चा हुन थालेको छ। नेपाली कंग्रेस, त्यसै गरी नेकपा एमाले, नेकपा लगायतका दलहरूले पनि यसलाई घोर आपत्तिजनक भन्दै न्यायालयमाथि ठाडो हस्तक्षेप भएको र तत्कालीन समयमा पञ्चायतको झल्को दिने गरी चाहिँ काम हुन थालेको, 2017 सालमा फर्किन थालेको भन्दै यसको विरोध जनाएका छन् र अहिलेको अवस्थामा अब न्यायालय सुधारका लागि नवनियुक्त अर्थात अब आउने प्रधान न्यायाधीशले कसरी काम गर्न सक्नुहुन्छ भन्ने विषयमा पनि आज हामी बहस र चर्चा गर्नेछौं। नेपाली बहसमा र संवैधानिक परिषदको निर्णयले फेरि एउटा गम्भीर प्रश्न उठाएको, न्यायपालिकामा स्थापित विधि वरिष्ठताको अभ्यास र संवैधानिक परम्पराको कुनै पनि मूल्य बाँकी नरहेको, प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठतम न्यायाधीशलाई व्यवस्था गर्नु केवल एउटा नियुक्तिको विषय मात्र होइन, यो न्यायिक स्वतन्त्रता, शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तमाथिको गम्भीर चुनौती पनि हो। जब विधिभन्दा शक्ति हावी हुन्छ तब संस्थामाथिको जनविश्वास कमजोर बन्दै जान्छ। मुलुकका शीर्ष नेतृत्व सहभागी रहेको संवैधानिक परिषदका सदस्यहरूले नै नोट अफ डिसेन्ट लेख्नुले यो निर्णय कति अपरिपक्व र विवादास्पद थियो भन्ने संकेत गर्दछ भन्दै नेकपा एमाले समेत यसमा आपत्ति जनाएको छ र अहिलेको अवस्थामा अब के हुन्छ यसको विषयमा पनि हामी कानूनका जानकारसँग बहस र चर्चा गर्न चाहन्छौ। सीमा विवादमा वार्तामा बस्न भारत तयार रहेको छ। नेपालमा रासायनिक मल र इन्धन आपूर्तिमा कमी आउन नदिने पनि प्रतिबद्धता यतिखेर आएको छ र सीमा विवादको विषयलाई लिएर भारतले अब हामी वार्ता गर्न तयार छौं भनिसकेको एउटा स्थिति छ र नेपालको कूटनीतिक क्षमता कस्तो रहन्छ, नेपालले कुन ढंगले चाहिँ आफ्नो डील गर्दछ, त यो विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौं। पोखरा विमानस्थलमा भ्रष्टाचारको उडान रहेको विषयलाई पनि हामी उठाउन चाहन्छौं। पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 13 जना विरूद्ध

0: बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण झन गम्भीर मोडमा पुगेको छ। यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको यो तेस्रो मुद्दा हो। एक पूर्व मन्त्री र चार पूर्व तथा एक बहाल सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मूल सम्झौता विपरीत कर छूट दिएर 3,62,00,00,000 हानि नोक्सानी गराएको अभियोग लागेको छ। अन्य प्रतिवादीहरूमा संजीव गौतम, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक योगेश अरियाल, पर्यटनका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर प्रदीप अधिकारी, प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरव आयोजना प्रमुख तथा निर्देशक युगराज पाण्डे, अर्थका तत्कालीन उपसचिव उर्मिला भण्डारी, अर्थकी तत्कालीन शाखा अधिकृत सीएमसी विमानस्थल निर्माण कम्पनी वाङ बो, अध्यक्ष सीएमसी याङ झिगाङ, आयोजना व्यवस्थापक सीएमसी, उहाँहरू विरूद्ध चाहिँ यतिखेर मुद्दा दायर भएको छ। र यो मुद्दा दायरले गर्दाखेरि नेपालमा संस्थागत रूपमा र नीतिगत रूपमा कसरी भ्रष्टाचार हुँदो रहेछ भन्ने खालको नाङ्गो नाच यतिखेर देखिएको छ। आदरणीय श्रोता, हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। यतिखेर नेपाल क्रिकेट संघ क्यानको विवाद पनि सतहमा पुग्न थालेको छ। नेपाल क्रिकेट संघ क्यानमा पनि करिब 8 जना क्यानका सदस्यहरूले, केन्द्रीय सदस्यहरूले, मेम्बरहरूले, उपाध्यक्ष सहितका सदस्यहरूले यतिखेर चतुरबहादुर चन्दको नेतृत्वसँग एनपीएलको हिसाब किताब माग्दाखेरि, हिजोका बैठकका निर्णयहरू माग्दाखेरि नदिएको, अटेर गरेको, सूचना आयोगमा समेत निवेदन दर्ता भइसकेको, राष्ट्रिय खेलकुद परिषदमा समेत निवेदन दर्ता भइसकेको, तर हिसाब किताब के हो कस्तो हो एउटा नागरिकले बुझ्न पाउनुपर्छ कि पर्दैन भन्ने विषयमा पनि क्यानमा निकै ठूलो विवाद र मतभेद देखिएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौ नेपाल क्रिकेट संघ क्यानमा के व्यतिथि साँच्चै मौलाएको हो त। 27 र 28 गते साधारण सभा हुँदैछ विराटनगरमा, त्यसभन्दा अगाडि क्यानमा भएको हिसाब पारदर्शिता हुनुपर्छ कि पर्दैन, आज क्यानले कर चुक्ता गर्न सकेको छ कि छैन, अडिट भएको छ कि छैन, राम्रोसँग क्यानलाई सौहार्दपूर्ण ढंगले अगाडि बढ़ाउन सकिएको छ कि छैन, क्यानलाई कसले कब्जा गर्न खोज्दैछ, र एनपीएलका नाममादेखि लिएर हरेक नाममा, जर्सीका नाममा, अमेरिकामा खेलाड़ीहरूलाई प्रदर्शन गरेका नाममा, हरेक ठाउँमा क्यानमा व्यतिथि भएका विषयहरू यतिखेर आएका छन्। यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। नेपाल क्रिकेट संघ क्यानलाई सौहार्दपूर्ण ढंगले एउटा व्यावसायिक संस्था भन्दा पनि नेपाल क्रिकेट संघ क्यानलाई एउटा मितवेय संस्था बनाउनका निम्ति चतुरबहादुर चन्द, सचिव पारस खड्का नेतृत्वले राम्रोसँग काम गर्न सकेको छ कि छैन, तर जुन ढंगले एनपीएललाई शुभारम्भ गरियो, जुन ढंगले एनपीएल सौहार्दपूर्ण ढंगले सम्पन्न भयो, जुन ढंगले त्यसको चाहिँ वाहवाही भयो, तर त्यसको भित्र कतै कालो लुकेको त छैन, त्यसलाई देखाएर त्यसको आवरणमा कतै संस्थागत रूपमा, नीतिगत रूपमा भ्रष्टाचार त भएको छैन क्यानमा, आज हामी बहस गर्न चाहन्छौ। क्यानको कुरा पनि उठाउन चाहन्छौ आदरणीय श्रोता, र नेपालको राजनीति, नेपालको समसामयिक गतिविधिका विषयमा पनि नेपाली बहसमा चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता, राजनैतिक विश्लेषक, प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: नमस्कार नमस्कार।
0: होइन, अहिले न्यायालयमा रोलक्रम भंग भएको छ, विपक्षीले विरोध गरेका छन्, हुँदाहुँदा पूर्व प्रधान न्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि वरियताक्रम मिचिनु राम्रो नभएको भन्दै होइन आपत्ति जनाउनु भएको छ। चौथो नम्बरमा वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मा आखिर को हुनुहुन्छ? उहाँ चाहिँ कसरी चाहिँ प्रधानमन्त्रीकोमा ह्याट्रिक हान्नुभयो?
7: यो एकदम सही कुरा हो। ह्याट्रिक हानेको भन्दा पनि हिजो बसेको संवैधानिक परिषदले र चाहिँ संविधानको धारा अनुसार, किनभने नेपालको संविधानको धारा 129 के भनेको छ भने 3 वर्षभन्दा बढी सर्वोच्च अदालतको न्यायाधीश भई काम गरिसकेका कुनै पनि व्यक्ति प्रधान न्यायाधीशमा नियुक्ति हुन योग्य हुन्छ भन्ने हुनाले त्यो संवैधानिक आधार र कारणलाई टेकेर ती योग्य न्यायाधीश 6 सिफारिस भएका थिए, ती मध्येमा मनोज कुमार शर्मालाई नियुक्ति गरेको कारणले सिफारिस भनौँ, नियुक्ति त भइसकेका नियुक्तिको लागि सिफारिस गरेको कारणले उनले ह्याट्रिक मारेको या चाहिँ हानि मिल्दैन। बरु के हुन्छ भने हिजोको जुन संवैधानिक परिषदले जुन निर्णय गरेर सिफारिस गर्यो न्यायपालिकामा प्रधान न्यायाधीश सन्दर्भमा, त्यसले तिनवटा चिजलाई तोडेको म देख्दछु, तिनवटा कुचुरलाई ध्यान दिन्छु। एउटा, वरिष्ठतम न्यायाधीशलाई नियुक्ति गर्ने जुन पुरानो परम्परा थियो त्यो परम्परालाई पनि तोडियो, किनभने हुन त यो पहिलोचोटि होइन दोस्रोचोटि भएको, योभन्दा अगाडि पनि परम्परा सिफारिसमा परम्परा नतोडे पनि नियुक्तिमा परम्परा तोडिन्थ्यो। जो दीपक राज जोशी 2074 दीपक राज जोशीलाई संवैधानिक परिषदले वरिष्ठ न्यायाधीशको रूपबाट सिफारिस गरेर नियुक्ति गरेको थियो, तर उनको सिफारिसलाई चाहिँ संसदीय सुनवाई समितिले अनुमोदन नगरेर उहाँभन्दा कनिष्ठ न्यायाधीशलाई प्रधानमन्त्री बनाए, प्रधान न्यायाधीश बनाएको दृष्टान्त थियो भने अहिले चाहिँ मनोज कुमार शर्मालाई बनाइयो। एउटा दोस्रो थियो भने यसले अर्को पनि एउटा तोडेको छ, संक्षेपमा हेर्नुपर्ने छ के भने भागपण्डाको राजनीतिबाट न्यायाधीश नियुक्ति गर्ने सन्दर्भमा जहिले पनि योग्यता क्षमता प्रत्यय सबै चिजको चाहिँ नहेरिकन जो जो व्यक्ति छन् नियुक्ति गर्दाखेरि यो वर्ष यो न्यायाधीश नियुक्ति हुन्छ, भोलि मेरो एमालेको न्यायाधीश प्रधान न्यायाधीश आउनु पर्यो, भोलि ऊ रिटायर भएपछि माओवादी कङ्ग्रेस आउनु पर्यो भनेर आजको दिनबाट अस्ति आजभन्दा 2 वर्ष अगाडिदेखि 1992-1992 नियुक्तिलाई चाहिँ ठाउँ रोकिएको थियो, भोलि यो आज मेरो आउँछ पर्सि त्यसको आउँछ भने भागमण्डाको राजनीतिबाट जुन नियुक्ति गरिपर्नु थियो र गरिएको पनि छ त्यसलाई पनि तोडेको। यो चाहिँ यो कल्याण शेरको समयदेखि एउटा चाहिँ भागमा यो कङ्ग्रेसको लागि मान्छे यो आउने भनेर नियुक्ति भन्दा उमेर हेर्ने, ए मेरो मान्छे चाहिँ भोलि चाहिँ रिटायर भयो भने ऊ प्रधान न्यायाधीश हुन्छ हुँदैन, त्यस्तो किसिमको एउटा क्षणिक र भागमण्डीय प्रवृत्ति भएको त्यसलाई पनि तोडियो। यसो के गर्यो हिजोकोले महत्वपूर्ण कुरा के भने अहिले जेएनजी आन्दोलनपछि दुई चाहिँ बहुमत सरकारले यो देशलाई कम्प्लिट रूपबाट राजनीतिक सामाजिक आर्थिक रूपबाट रूपान्तरण गरी देशमा भ्रष्टाचार मुक्त स्वतन्त्र र सक्षम देश बनाउन र सक्षम न्यायपालिका पनि आओस् भन्ने सन्दर्भमा अहिले के गर्यो भने न्यायपालिकाको पुनः संरचना गर्ने पनि सोच जुन छ त्यसलाई एउटा एक स्टेप अगाडि बढ्यो। अरू ठाउँमा त राजनीति नियुक्तिलाई हटाउन अध्यादेश पनि ल्यायो, अरू ठाउँमा नियुक्ति गरेर विभिन्न बाटो खोलियो, तर न्यायालयमा चाहिँ सिधै छोड या हटाउनु भन्ने सब अवस्था हुँदैन, किनभने न्यायालयको स्वतन्त्र सक्षमता रोचेलाई चाहिँ हनन गर्ने गरेर पनि त काम गर्नु भएन भनेर अब घुमाउरो पाराले के गरी अगाडि बाँड्ने सरकारले भने चौथो वरियता क्रममा चौथो भएको व्यक्तिलाई नियुक्ति गर्दाखेरि के हो भने एक कि भोलि यो नियुक्ति भइसके अब जुनियर न्यायाधीश नै प्रधान न्यायाधीश भए त सिनियरमा बसेर तिनवटा न्यायाधीश त अब उनीहरू बस्ने भएन, एउटा चाहिँ मर्यादा हिसाबले नैतिकता हिसाबले बस्नु चाहिँ हामीलाई जुनियर छ किन भन्ने हामीले काम गर्यौँ
0: नैतिकताको हिसाबले। यसभन्दा अगाडि चाहिँ सिनियरिटीमा रहेका होइन सपना प्रधान मल्लदेखि कुमार रेग्मीदेखि त्यस पछाडि चाहिँ मलाई लाग्छ हरिफ्याल होइन उहाँहरू चाहिँ अब अवकाश लिनुहुन्छ, त्यसो भए उहाँ राजीनामा दिनुहुन्छ, उहाँ घर बस्नुहुन्छ।
7: नैतिकता संविधानले त्यो भन्दैन, उहाँले राजीनामा दिनु पनि जरुरी छैन, तर गभर्मेन्टको सोच के हुनुहुन्छ भने हामी रूपान्तरण गर्ने कुरामा अहिले 4 न्यायाधीश खाली भइसकेको छ, यो 3 भयो भने 7 न्यायाधीशमा यो किता क्षमता वर्गीकरण गरेर हिजो जस्तो भागमण्डी दलीय भागमण्डल होइन कि यो किता क्षमता राम्रो योग्य व्यक्तिलाई हामी नियुक्ति गर्छौँ भने सोच राखेर त्यसै नियुक्ति गरेर पाइयो भने जुन सोच चाहिँ राजनीतिक प्रभाव त अदालतमा नपरेको भन्नु मिल्दैन नि, एउटा तलमा सबै गएपछि त सबै ठाउँमा प्रभाव परेको छ अरे, अदालतमा प्रभाव परेको छैन या परेको छ भने त्यसलाई नछौँ भन्ने त होइन होला नि।
0: डाक्टर मनोज कुमार शर्मा आखिर प्रधान न्यायाधीशमा सिफारिस हुँदै गर्दाखेरि उहाँ को हुनुहुन्छ होइन, उहाँको विगत के हो, उहाँको होइन कसरी चाहिँ यो संवैधानिक परिषदको नजरमा अथवा प्रधानमन्त्रीको नजरमा पर्नुभयो?
7: अब यस्तो छ भने यसको कुरा के छ भने दुईटा तिनवटा मैले देखेँ, एउटा चाहिँ के हो भने यिनको राजनीतिक आबद्धता केही दलबाट समर्थन दियो होला, डाइरेक्ट रूपबाट राजनीतिक आबद्धता देखिँदैन। जुन राजनीतिक आबद्धता सपना मल्ल प्रधान र चाहिँ यो चाहिँ कुमार रेग्मी र चाहिँ अर्को एकजना 3 न्यायाधीश हुनुहुन्छ, यी न्यायाधीशहरूको जुन आबद्धता छ त्यतिको निकटता उनको छैन एउटा दोस्रो कुरा चाहिँ यिनको उमेर पनि पाँच छ वर्ष यो जुन सरकार अहिले भनेको छ पाँच वर्षसम्म केही न केही गर्छ अगाडि बढ्छु भन्ने बाधा सकेको छुट्याउनु गर्छ उनको लागि सहयोग गर्ने एकचोटि यो समस्या सल्भ भएपछि छ वर्ष भने यिनी न्यायाधीश बस्छन् यी भएपछि काम गर्न पनि सही हुन्छ स्वतन्त्र रूपबाट यो भनेको मतलब न्यायपालिका जे जे भन्यो प्रधानले त्यही गर्छ भन्ने सोच ल्याएको भनेको होइन कि यो रूपान्तरण र भ्रष्टाचारको नन्त अन्तर सुशासन ल्याउनुको लागि अदालत पनि त्यति ढुङ्गा हुन्छ अदालत पनि स्वतन्त्र बनाउन सक्ने नीतिले गर्न सक्छ र यो हाम्रो प्याटर्न मिल्छ कार्यपालिका न्यायपालिका व्यवस्थापिकाले एउटा सही प्याटर्नमा हिँड्न सक्ने भनेर उनको विश्वास प्रधान न्यायाधीशले अब नियुक्ति त संविधानले चाहिँ संवैधानिक परिषदलाई दिएको छ जे भने पनि संवैधानिक परिषदको अध्यक्ष भनेको प्रधानमन्त्री हुने हुनाले उसले गर्दाखेरि उनको पक्षमा बहुमत आयो भने उसले जो मान्छे उनको दृष्टिकोणमा मैले संविधान लेखेकै छैन संविधानले संविधानको धारा 100 अनुसार योग्य जब जो मान्छे सिफारिस प्रधानमन्त्री हुने योग्य छन् त्यसलाई मैले सिफारिस गरेको जहाँ तक वरिष्ठताको चाहिँ कायम गर्नु पर्थ्यो त्यो क्रममा भक्ता चाहिँ म अरू दुईटा तिनवटा कारणले
0: प्रधान न्यायाधीशमा होइन यो डाक्टर मनोज कुमार शर्माकै विषयमा पनि डाक्टर साहब यो कुरा आउँदै गर्दाखेरि उहाँ चाहिँ मलाई लाग्छ पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिजा होइन डाक्टर मनोज कुमार शर्मा होइन उहाँ चाहिँ अहिले दारीबा भनेर धेरैले चिन्छ उहाँलाई चाहिँ किनभने उहाँ अहिले उता हुनुहुन्छ यो देवघाटमा भेटिनुहुन्छ होइन पूर्व प्रधान न्यायाधीश दामोदर शर्मा त्यस पछाडि नेपाली कंग्रेसमा चाहिँ उहाँको छिटफुट आबद्धता भन्ने पनि छ कतिपयले चाहिँ तत्कालीन दरबार निकट हो उहाँहरूको फ्यामिली भन्ने ढंगले पनि विश्लेषण गर्छन् तर उहाँहरूको काम कारवाही र एक्सनले चाहिँ भोलि यसको होइन नतिजा कतातर्फ जाने भन्ने त देखाउला तर वरिष्ठतमता अर्थात वरिष्ठता मिच्दाखेरि चाहिँ कतै न्यायपालिकामाथि कार्यपालिका हाबी त भएन कतै कम्फर्टेबल त खोजेन यसले भन्ने खालका विवाद आलोचनाहरू आउँदैछन् क्या डाक्टर
7: साहब होइन नियुक्ति गरेर यदि चाहिँ कार्यपालिका नियुक्ति सपना मल्ल प्रधानलाई नियुक्ति नगरेको भए न्यायपालिका नियुक्ति गरेको भए न्यायपालिका स्वतन्त्र हुने र अहिले चाहिँ वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानलाई अहिले नियुक्ति नगरेको हुनाले अब मनोज कुमार शर्मा आयो भने नेपालको न्याय चाहिँ स्वतन्त्र भएन भने त्यो लङ्गडो तर्क त म गर्न चाहदिनँ हुन त मेरो पनि दृष्टिकोण किनभने हिजोको क्रम भङ्गता त भङ्ग नभएर जुन किसिमको अनुभव जुनको क्षमता सपना मल्ल प्रधान थियो मेरो पनि अपेक्षा के थियो भने उनलाई नै गर्दा भन्ने थियो यो तपाईँको र मेरो दृष्टिकोणको होइन जो जहाँ तक भोलि सक्षमता असक्षमता यसलाई एक पढाव अझै बाँकी छ नि त यसलाई पनि यसको वास्तविकता यो न्याय परिषद गरेको कुरा के अरे संवैधानिक परिषद गरेको कुरा खै अलिकति त्रुटि छ कि नराम्रो छ भन्यो भने त संवैधानिक सुनवाई समिति फेरि छ नै छ नि त त्यसले पनि एक किसिमको चाहिँ त्यहाँ जुन कुरा तपाईँले उठाउनु भयो ती सबै प्रश्नहरू त्यहाँ उठ्छ नि त अनि संवैधानिक परिषदले पनि त्यसलाई त्यहाँ अनुमोदन गरेपछि दुई तहको अनुमोदनपछि त अब त्यसलाई के निर्णय गरेको ठिक वा बेठिक भन्ने कुरा किमा टुङ्गो लगाएपछि त हामीले सङ्ख्यागत कुरा त आएन नि त्यसै हुनाले यसले त अहिले सिफारिसमा गरेको यदि यी कुरा जुन विरोध गरेको म सम्मान के गर्न चाहन्छु भने प्रतिपक्षलाई सम्मान गर्न चाहन्छु एउटा चाहिँ खबरदारी विरोध गर्ने तर विरोध गर्ने विधि र पद्धति चाहिँ उल्लङ्घन गएको भनेर जुन अध्यक्ष सभापतिले भन्नुभएको छ राष्ट्रिय त्यो गलत हो विधिको उल्लङ्घन भएको छैन पद्धतिको उल्लङ्घन भएको पद्धति भएको ज्येष्ठ दिने पद्धति उल्लङ्घन भएको हो तर चाहिँ विधि त उल्लङ्घन भएको विधि भनेको कानुन संविधान हो संविधानले त 6,000 मात्रै जसलाई पनि नियुक्ति गर्न पाउने अधिकार दिए के थियो संविधानले यदि वरिष्ठता मात्र दिनुपर्छ भन्ने चाहना हुँदो त त्यही लेखिन्थ्यो होला नि 6,000 मध्येमा या योग्य मध्येमा जो वरिष्ठ छ उसलाई मात्रै प्रधानले नियुक्ति गर्नुपर्छ भने नलेख्ने आफ्नो संविधानमा अनि विधिले प्रतिनिधि गरी यस्तो यस्तो कुरा चाहिँ बोल्नु जनताको सामने बोल्दाखेरि यो प्रति सभापति राष्ट्रिय सभाको सभापतिले यदि उसले बोल्न थाहा छैन भने मिडियामा हेरेको उसले विधि र पद्धति विधि भनेको चाहिँ प्रथा हो परम्परा वरिष्ठलाई दिने कुरा उल्लङ्घन होला पछि तर बुढी या बुढा मर्यो भने नडराउनु काल पस्यो भने डराउनु भन्ने भन्दै 2074 दीपक राज जोशीलाई जब चाहिँ जुन सरकार बहुमतमा छ त्यही सरकारको गठन भएको सुनवाई समिति थियो सुन आफ्नै आफ्नै सिफारिस गर्ने आफ्नै सरकारमा बस्ने तर आफ्नै सांसदलाई चाहिँ त्यही त्यो चाहिँ संसदीय सुनवाई चाहिँ अनुमोद नगराउने त्यस्तो ज्वरो शक्ति राखे पनि गरेर एउटा क्रम भङ्गता गरिन् त्यो बेलामा धेरै न्यायाधीशले विरोध गर्नुपर्थ्यो गरेन धेरै कानुन विद्वानले विरोध गरे गरेन आफ्नो सुविधा भयो भने जे गरे पनि ठिक आफ्नो स्वार्थ अनुसार भयो भने यहाँ विविध पद्धति उल्लङ्घन गर्यो भनेर विरोध गर्नु पुरै किन ठुक छैन भने 74 साल किन हुन दियो त यो
0: आउनका निम्ति अब न्यायालयमा वरिष्ठतमका आधारमा भन्दा पनि योग्यताका आधारमा क्षमताका आधारमा होइन न्यायालयमा चाहिँ अब राजनैतिक भागभण्डा भन्दा पनि एउटा नियुक्ति प्रक्रिया त एउटा होला तर योग्यता पुगेका सिफारिस भएका जुनसुकै व्यक्ति पनि प्रधान न्यायाधीश बन्न सक्छ भन्ने नजिरको स्थापना सुरु हो
7: त तर के भने तीन वर्षभन्दा बढी संविधानको धारा 129 अनुसार हिजो पनि थियो त्यो संविधान थियो त्यहाँ सिनियरिटी भनिन्छ नि प्रथा चाहिँ के थियो भन्दाखेरि वरिष्ठजन दिने तत्त्व प्रथा पनि एक ठाउँ त तोडिसकेको थियो त्यो एकदम गुणोपत्य नपारेकै होइन त्यो सन्दर्भ गर्यो अब हामीले केवल यो सबै कुरा चाहिँ नयाँ आयामबाट र नयाँ सोचबाट हेर्नुपर्ने अरे जस्तो अहिले चाहिँ संसदको विघटन एकदमै राजनीतिक नीति हटाउनुपर्ने चाहिँ अदालतको चाहिँ न्यायाधीशको मर्यादा क्रम न्यायाधीशको नीति चाहिँ त्यही भाद्र 23-24 अघि जुन पहिलाको सङ्घ दुईजना केपी शर्मा ओली र प्रचण्ड र शेरबहादुर देवपालीलाई पुरानो पार्टीले गरेको धर्नाबाट चाहिँ हामीले मान्यता दिनुपर्छ भन्ने पनि त सोच्छ जनताहरू चाहिँ परिवर्तन के यो नियुक्तिको न्यायाधीशको नीतिमा पूर्ण संरचना योग्यता क्षमतामा राख्नुपर्छ पुरानो मान्छेले चाहिँ बहिरीकरण गर्नुपर्छ भन्ने ठुलो आवाज उठेको पनि छ नि त जनताको चाहनालाई बुझेर बादेन शाहले अहिले चाहिँ एउटा के मान्नु पर्ने म बादेन शाहको समर्थक पनि होइन विरोधी पनि होइन उहाँले अहिलेसम्म गरेका एकदमै कानुनको दृष्टिकोणले हेर्नु भने अहिलेसम्म बादेन शाहले कुनै पनि काम कानुन र संविधान नीति गर्ने देखिँदैन है त्यसका राजनीतिक पासाहरू होलान् संविधानिक या मानवीय संवेदनालाई उल्लङ्घन गरेर केही काम गरे होलान् तर उनले कानुनलाई टिके भने कुनै मान्छेले भन्न आउँछ म त्यो टाइम डिपेन्ड गर्छु अहिलेसम्म बालेन शाहले बुद्धि पुर्याएर जनताको चाहना अनुसार एकदम नबोलिकन एकदम व्यवस्थित ढङ्गबाट अगाडि बढेको छन् यसले त्यसको सुरुवात के भने आज यो जुन सुधार उनले गरेका छन् जुन किसिमको नीति अघि गरेका छन् यसले पनि मर्डिङ सोच दिए यसले के देखाउँछ भने अब सुधार भनेको केवल नियुक्ति मात्र हेर्नु रहेछ सुधार भनेको सक्षम योग्यता माथि आउनुपर्छ भन्ने सुधार गर्यो र उनको अब त्यो अर्को ठुलो च्यालेन्ज के छ भने अब आउने नियुक्ति कसरी गर्छन् त्यही बेला बोल्यो अहिले बोल्नै पाइँदैन त्यो बेला कस्तो योग्य छन् कि आफ्नो नजिकको मान्छे भन्छुमो गर्यो भने उनी अरूभन्दा के फरक भनेर अनि यो वरिष्ठतालाई नियुक्तिको कुरा पनि ठुलो इस्युको रूपबाट आउन सक्छ तर उनले सही तरिकाबाट सही मान्छेले ल्याइदियो भने त ए ल यो क्रम भन्दा गरेको मात्र होइन कि एउटा नयाँ सोचबाट ल्याएको हेर नियुक्ति यति राम्रो छ भनेर भन्ने बाटो पनि भन्छ त्यसरी अझै आज नै भोलि नै त्यो गरेको क्रम भन्दा भयो संविधानको उल्लङ्घन भयो या चाहिँ न्यायपालिकालाई चाहिँ कार्यपालिकाको छत्र छाया पार खोज्यो भन्ने कुरा चाहिँ
0: डाक्टर मनोज कुमार शर्मा काबिल होइन योग्य होइन क्षमतावान
7: सुन्नु न अब योग्यता क्याबिल भन्ने कुरा त हेर्नुहोस् यो एकदमै अब तपाईँलाई योग्यता लागेको व्यक्ति अर्कोलाई लाग्न सक्छ किनभने संविधानमा योग्यता लेखियो एलएलबी गरिसकेको मान्छे एउटा पढेको मान्छे प्रधान न्यायाधीश हुन योग्य हुनुपर्ने मान्छेलाई संविधानले के भन्यो एकचोटि सर्वोच्च अदालतको न्यायाधीश भइसकेपछि उनलाई उनले चाहिँ तीन वर्ष काम गरिसकेको तीन वर्षको न्यायाधीश भइसकेको भए ऊ प्रधान न्यायाधीश हुन योग्य हुन्छ यदि कुनै न्यायाधीश योग्य या अयोग्य छ भन्ने कुरा छ भने त महाअभियोग लगाएर हटाउन सकिन्छ योग्यता भइन्छ राखिन्छ अयोग्य व्यक्ति असक्षम व्यक्ति त सर्वोच्च अदालतमा बस्न दिनु हुँदैन भनेर त महाअभियोग व्यवस्था गरिएको हो नि त त्यसैले आजको दिन त्यसमा पनि हेर्दै जाँदाखेरि मात्र अहिले मेरो व्यक्तिगत दृष्टिकोणमा यो अहिलेको नियुक्त प्रधान न्यायाधीश शर्माज्यूको केही समय दुई तिन चार वर्षमा असाध्य निर्णयमा चाहिँ मेरो दृष्टिकोण असाध्यै राजनीति आयसनेस भन्दा पनि न्यायिक रूपबाट बोलेका छन् उनलाई धेरै विरोध पहिला चाहिँ जुनियर न्यायाधीश ल्याइयो भनेर र त्यही यो हाम्रो पहिलाको प्रधान न्यायाधीशको चाहिँ भतिजो भनेर जुन आरोप लगाएपछि उनले आफ्नो क्षमता देखाउनलाई एकदमै प्रयास गरेर एकदमै गम्भीर भएर धेरै निर्णयहरू आज गरेका छन् साथसाथै यसले पिएचडी पनि गरिसकेका छन् कमर्स लग हुनाले योग्यता र क्षमता र योग्यता दुवै अहिले उनको राम्रो छ उनीहरूले उनी आउँदैमा अब न्यायले कमजोर हुने होइन न्यायको स्तर त बढ्छ त्यो बढाउने फेरि न्यायाधीशले मात्र होइन कि हाम्रो सोच के छ भने जो पदमा बस्यो उसले जुन सिद्ध्याउने मान्छे त्यो न्यायाधीशमा भएको कुरा हामी लयरको पनि त्यति ठुलो भूमिका छ हामी पनि राजनीति आबद्ध नराखेर न्यायाधीशको घुम्टो दोस्रोहरूमा उसको विरोध समर्थन गर्ने राम्रो काम गर्ने त्यसैले न्यायालय बचाउने तपाईँको जिम्मा छ ढेरो दिन चाहिँ हामी कानुन व्यवस्था दिन्छ त्यसैले उनी योग्य छन् र मेन अब चुनौती के छ भने हामीलाई न्याय कुनै व्यक्ति नियुक्ति कसलाई गर्यो भन्ने अर्थ बुझेको होइन यो नियुक्ति पछि यो न्यायालय स्वतन्त्र सक्षम भएर काम गर्न सक्षम गर्दैन परिवर्तनको वाहना आकाङ्क्षालाई चाहिँ प्रतिबिम्ब गर्न सक्दैन त्यो इम्पोर्टेन्ट हो फेरि नेपाल तपाईँलाई थाहा छ के थाहा यो नेपालमा अहिले भएको कुरा चाहिँ भोलि नै एउटा रिट पनि पर्न सक्छ वरिष्ठलाई दिएन अगाडिर रिट पनि हालिदिने अनि पब्लिक इन्ट्रेस्ट लिटिगेसनको मुद्दा हालिदिने आज के हुन्छ तपाईँले हेर्दै जानुहोस् त्यति सजिलो चाहिँ छैन
0: अब रिट हालेपछि पनि त प्रधान न्यायाधीशमा आइसकेपछि उहाँले त हेर्ने होला नि त होइन
7: होइन बहिनी रिट हालिसक्यो त उहाँले त हेर्नै मिल्दैन नि जसको विरुद्ध रिट ल्याएको छ जो नियुक्ति हुन पाएको छैन उसले हेर्ने होइन तर यी पनि छन् नेपालमा देखिराख्नु भएको छ नि कतिपय ठाउँमा यही हो अदालतको रूपान्तरण के हुनु जरुरी छ भने जेमा पनि राजनीतिक कुरा पनि पब्लिक इन्ट्रेस्ट लिटिगेसन ल्याइदिने मुद्दा हालिदिने अलि ल्याइदिने दिन्छ मलाई लाग्छ यो बेला यस्तो चाहिँ नहोला
0: यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
7: धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
8: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
2: तीन दिन भयो
8: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
8: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
9: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
8: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
0: यतिखेर हाम्रो भेषमा नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ डाक्टर साहब नेपालीहरूले सुन्ने धेरै कार्यक्रम धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
10: नमस्कार
0: होइन डाक्टर साहब तपाईँलाई मैले अस्ति पनि सम्पर्क गर्न खोजेँ यहाँको पनि बिहानदेखिकै व्यस्तता छ होइन अस्ति कुरा आउन पाएन
10: बिरामी आइसकेपछि कन्ट्याक्ट गर्न मिल्दैन
0: कि
10: जस्तो अहिले भर्खर बिरामी सिद्धि एउटा अर्को आउन अहिले आइसकेका छैन हेर्न मैले तपाईँले कुरा गर्न पाएँ
0: डाक्टर साहबको एकदम राम्रो व्यस्तता छ बिहान बिहानै ठिक छ अनि अहिलेको यो न्यायालयमाथि जुन किसिमको आज विषय उठिरहेको छ होइन प्रधान न्यायाधीशमा चौथो वरियता क्रममा जाने एउटा परिस्थिति बन्यो डाक्टर साहब यसले कसरी
10: अहिले के भएको छ मलाई बताउनु छ मलाई राम्रो ज्ञान छैन यसमा
0: होइन प्रधान न्यायाधीशमा चौथो वरियतामा होइन डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ पहिलो हाम्रो सपना प्रधान मल्ल हुनुहुन्थ्यो त्यसै गरी कुमार रेग्मी हुँदै हरि फुयाल हुनुहुन्थ्यो चौथोमा उहाँ हुनुहुन्थ्यो पाँचौंमा अर्को हुनुहुन्थ्यो छैटौंमा तिलप्रसाद हुनुहुन्थ्यो होइन चौथो नम्बरमा को सिफारिस हुनुभएको छ यो चाहिँ न्यायालयका लागि एउटा राष्ट्रिक चेन्ज मान्ने कि वा चाहिँ वरियता मिचेको भनेर आलोचना त्यतिकै भइरहेको छ डाक्टर साहब होइन
10: यसो मलाई यो इस्युमा अब यो अहिले रिजल्ट यो आइसके चाहिँ मलाई थाहा थिएन त्यो हिजोसम्म मैले के भनेको थिएँ भनेदेखि यो डेफिनेटली यति हतार हतारमा जुन गरे अध्यादेश ल्याइकन जुन किसिम पास गराएर चाहिँ नि यो जो छनौट नै जुन गरिहाले नि यसको पछाडि के उद्देश्य छ भा डेफिनेटली छ भने मतलब डेफिनेटली प्रधानमन्त्रीको यहाँ उद्देश्य छ उनको या आफ्नै मान्छे हाल्नु थियो या आफ्नो निकटको मान्छे हाल्नु थियो या आफ्नो चाहिँ नि आफूले भन्ने ट्रेन खालको मान्छे हाल्नु पर्ने थियो मैले त्यो हिजोसम्म भनेको थिएँ अब आज उहाँले चौथो वरियता लिनु भएको छ भनेदेखि हामीले खालि यो मात्रै बुझ्नु पर्यो चाहिँ अब यो चौथो वरियता जुन व्यक्ति हुनुहुन्छ उहाँको चाहिँ नि पहिले कहीँ सम्पर्क उहाँको थियो कि थिएन कनेक्सन थियो कि थिएन बालन शाहसँग या राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामिछानेसँग किनभने यो हेर्दाखेरि अचम्म लाग्यो वरियता सिनियर त सिनियर छ भनेपछि अचानक किन चौथो नम्बरमा गएको छ सपना मलाई त हुँदैन मलाई थाहा छ किनभने ओलीको क्यान्डिडेट हो त्यो मान्छे सो हामीले चाहिँ निष्पक्ष चाहिन्छ इन्डिपेन्डेन्ट चाहिन्छ भ्रष्टाचारको भ पनि नलागेको चाहिन्छ
0: तर पूर्व प्रधान न्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि यसमा आपत्ति जनाउनु भएको छ होइन जे जे तर्क गरे पनि यो गलत निर्णय भयो सरकारले एउटा काबिल महिला न्यायाधीशलाई अपमान गर्यो भन्नुभएको छ क्या
10: होइन महिलामाथि अत्याचार भएको होइन यो किनभने हामीले क्राइटेरिया टोकु न क्राइटेरिया पहिलो प्राथमिकता के भने कुनै पनि पोलिटिकल नियुक्ति भएको छ पोलिटिकल अब यो मान्छे त संसदमा एमालेको मान्छे भइसकेको छ त्यसपछि गएर ओलीको नियुक्ति हो त्यो भनेदेखि त्यो त मिल्दै मिल्दैन मैले त भने सपना मैले त हुँदै हुँदैन अब बाँकी आएको कुरा अरूको चाहिँ नि हाम्रो भने भ्रष्टाचारको भर नभएको टोटली इन्डिपेन्डेन्ट उनले दिएको डिसिसनहरू अहिलेसम्म कम्प्लिट इन्डिपेन्डेन्ट र प्योर न्याय र कानुन टेकेर कसैको इसारामा होइन कि सुप्रिम कोर्टमाथि पनि हामीले धेरै शङ्का परि नै सकेका छ पुरानो जस्टिसहरूले भनिसकेका छन् एडभोकेटहरूले भनिसकेका छन् कि त्यहाँ न्यायालयहरूमा न्यायाधीश घुस खान्छ भनिसकेका छन् सो हामीले यो सबै क्राइटेरिया बनाएर गर्दाखेरि चाहिँ नि र वरियताको पनि आधारमा त वरियताको आधारमा कोही मान्छे त्यो भ्रष्ट देखिया छ उनको कहीँ न कहीँ उनको आलोचना भइसकेका छ भने त्यस्तो व्यक्ति हुँदैन
0: सो न्यायालयप्रति जनविश्वास घट्दै गएको हो न्यायालयप्रति जनताको आस्था अलिकति निराशामा परिणत हुँदै गएको हो पछिल्लो समय
10: यसो नि सुप्रिम कोर्टमाथि मान्छेको आस्था गइसक्यो नि अहिले त सो अहिले सुप्रिम कोर्टमाथि मान्छेको आस्था त धेरै सुप्रिम कोर्टमाथि होइन सबै सबै न्यायालयमाथि आस्था त धेरै घटेको छ नि. अघि सुप्रिम कोर्टमा पनि त भ्रष्टाचारको त आइसकेको छ, कति कुरा आइसकेको थियो. पुराना न्यायाधीशहरूले सुप्रिम कोर्टलाई भनिसके हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ भने, सिनियर एडभोकेटले भनिसकेको थियो नि हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ, न्यायाधीशहरू घुसे खान्छ भनेर भनि नै सकेका छन्. त्यही आस्था छैन. अब यही भन्नु, सपना मल्ल ओलीको क्यान्डिडेट अस्ति उनले पनि डिसिजन अस्ति गर्दा अस्ति नै गर्दाखेरि तिनजना चिफ जस्टिस उनी र अर्को न्यायाधीश बसेर गर्दाखेरि त्यो ओलीले नियुक्त गरेको संविधानिक अङ्ग जो व्यक्तिहरूलाई सबैले नै उनले पासै गरिदिए नि त, त्यति झुलाएकन अघि पास उनले उनको भोटबाट भयो त. भनेपछि कुरा यो हो कि हामीले पोलिटिकल नियुक्ति त हामी लिनै हुँदैन. अब यो तर अब सुप्रिम कोर्टमाथि पनि अहिले डेफिनेटली मान्छेले 100% आस्था छैन भयो, यो पक्का कुरा.
0: तर आज चाहिँ नागरिकहरूले जुन किसिमले यो सरकारप्रति आस्था गरेका छन्, विश्वास गरेका छन् डाक्टर साहब, अब त यो सरकार पनि असफल हुने छुट छैन. यो सरकारले जसरी पनि डेलिभर दिनुपर्छ होइन.
10: जनताले के को आशा गरेका थिए, यत्रो म्यान्डेट दिएको त एउटा के कुरा थियो भने भ्रष्टाचार रोक, मुलुक उन्नतितिर लग, जनताको स्तर उठाइयो, यही नै उहाँ मुख्य कुरा. अब त्यो अहिले के देख्यो भने यो सरकारको दुई तिहारको म्यान्डेटको प्राथमिकता उनले उनको तर्फबाट के देख्यो भने खालि सुकुमा हटाइदियो. ए बाबा यति हतार के थियो, पाँच वर्षको म्यान्डेट पाएको सरकारले एकै महिनाभित्र मान्छेलाई घरबार दिइने तत्काल गर्नु पर्थ्यो र अलिकति पर्खेर चाहिँ नि लगत निकालेर को जेन्युन हो को होइन, को असली हो को नक्कली हो गरेर उनलाई अलिकति सक्कलीलाई चाहिँ नि बसोबास पहिले राम्रो बन्दोबस्त गरेर, जस्तो पहिले 1958 विष्णुमतीको करिडोर गर्दाखेरि जुन किसिमले गरेको थियो त्यसबाट सरकारले, त्यो राजाको टाइम थियो, त कति राम्रोसँग उनले गरेका थिए भनेदेखि त्यो जनताहरूलाई पुरा चाहिँ व्यवस्था गरिकन मात्रै अनि उनीहरू आफैले घरद्वारा तिनीहरू भत्काएका थिए 1958 राजाको टाइममा चाहिँ त्यसो हुने. अहिले जनताको सरकारले गर्दाखेरि चाहिँ बिचल्ली पार्दिने, यही हो कि अचम्मलाई हामीले. त्यसैले दुई तिहाईको म्यान्डेट दिएको सरकारको चाहिँ नि अहिले हेर्दाखेरि त उनको दिशा ठिक भएको छैन भा मुख्य कुरा थियो
0: होइन. अहिले यो सरकारले चाहिँ सुशासन दिने, डेलिभरी दिने, भ्रष्टाचारका फाइलहरू खोल्ने होइन. हिजै मात्र एउटा निकै ठूलो फेरि अर्को भ्रष्टाचार काण्डमा पनि मुद्दा दायर भएको रहेछ, एक पूर्व मन्त्री र चार पूर्व तथा एक बाल सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा भएछ क्या. यो पोखरा विमानस्थल निर्माणमा त निकै ठूलो घोटाला भएछ नि त डाक्टर साहब.
10: यो अहिले मात्रै खोले होइन, यो त पहिलेदेखि यो मुद्दा चलेकै थियो. यो भ्रष्टाचार, यो पोखराको विमानस्थलमा त भ्रष्टाचार छ भने त पहिलेदेखि मुद्दा चलेकै हो. र अहिले मलाई के दुःख लाग्छ भनेदेखि सुदन गुरुङ हुँदाखेरि कति जना जन चाहिँ ठुल्ठुला माछा समात्दै गए, सुदन गुरुङ हुँदाखेरि कस्तो दौडाधुप, जेन्युनली जनताकोलाई पीर मर्का परेको र उनको सुख सुविधाको लागि सुदन गुरुङ जुन दौडधुप गरेको थियो त्यो अचम्मसँग गरेका थियो, जो हामीले प्रत्यापन लागेको थिएन. त सुदन गुरुङ जाने बित्तिकै हामीले हेर्दाखेरि त सरकारले चाहिँ त खासै त्यो रफ्तारमा काम गरेका छैन, गरे पनि बरु बिचल्ली पार्ने काम चाहिँ गरिरहेका छ. यो अहिले यो पनि मुख्य त कुरा के भने यो अध्यादेशहरूलाई पार्लियामेन्टलाई किन बाइपास गरेको बाबा. यो कुरा 3 महिनापछि हुन्थ्यो होला, सुप्रिम कोर्ट चिफ जस्टिसलाई पनि 1 महिनापछि आउँथ्यो होला, तर पार्लियामेन्टलाई बहस पनि गर्न दिए. जनताको आवाज त पार्लियामेन्टमा पो हुन्छ त, यो बालनको सरकारलाई छैन. बालनको सरकार त पार्लियामेन्टको अन्डरमा हुन्छ वा, तर यसरी 8 वटा अध्यादेश चाहिँ नि रामचन्द्र पौडेलले चाहिँ धम्की दिएर होस् जेसुकी होस् पासै गराइदिए भा. पार्लियामेन्टलाई भर्खर जन्मिया पार्लियामेन्ट यत्रो उत्साहसँग आएको पार्लियामेन्टलाई बाइपास गर्नुहुन्छ, यो त अन्याय हो, यो त उनीमाथि बेइज्जती हो, अपमान हो पार्लियामेन्टको. यस्तो पनि गर्नुहुन्छ, यो सरकार डेमोक्रेटिक हिसाबमा पो चल्नु पर्छ नि त. यिनीहरूले रवि लामिछानेले शोभिता गौतमले पहिले भनेका थिए अघिल्लो सरकारमा चाहिँ यसरी अध्यादेश ल्याउन पाइँदैन, यो पार्लियामेन्टलाई छल्न पाइँदैन भनेका थिए. आफैलाई गर्दाखेरि त सही हिसाब पो भन्छन् भाइ यिनीहरू. कस्तो अचम्म कुरा, 1 वर्ष अगाडि ओल्डले गर्दाखेरि त्यही कुरा एकदमै गलत, अहिले उनले त्यही गरेका थिए एकदमै सही. अनि यस्तो दुई जिब्रे कुरा गरेपछि अनि यो सरकारमा आशा के गर्ने हामीले भन्नुहोस् त मलाई.
0: हजुर, जनताले त निकै ठुलो आशा गरेका छन् डाक्टर साहब, यो सरकारलाई फेल हुने छुट छैन, यो सरकार अब सफल हुनुपर्छ, जनताले न्याय पाउनुपर्छ होइन, देशमा रोजगारीको अवस्था सृजना हुनुपर्छ,
10: बुद्धि पनि चलाउनु पर्यो नि त. मैले अलिकति
0: बुद्धि छैन प्रधानमन्त्रीसँग यतिखेर डाक्टर साहब, बुद्धि छैन प्रधानमन्त्रीको.
10: हेर्नुहोस् न, मैले कसरी भन्ने बुद्धि छ तपाईँको, जब चाहिँ नि सुकुम्बासीको प्रब्लम गर्दाखेरि अलिकति उनी मेयर पनि त थिएन त, मेयरको टाइमदेखि काम गरे आउनु हुनुले
0: हैन मेयरको टाइममा त उनलाई कामै गर्न दिएन नि त केन्द्र सरकारले दबाएर दबाई राख्यो त दिखेर
10: प्रधानमन्त्रीको ड्राइभ अर्डरबाट भएको छ नि त तर प्रधानमन्त्रीको अफिस मेयरको अफिसद्वारा 58 सालमा विष्णुमतीको किनारमा कसरी गएको थिए त्यो अलिकति विचार गरेर विचार अगाडि बढाए के हुन्थ्यो हामी डक्टरले पनि त कुनै पनि सिरियस केस छ कम्प्लिकेटेड केसमा अघिल्लो डक्टरले यसमा कस्तो गरेका थिए त्यहाँ हामी हेर्छौँ त्यो न्यायालयले पनि के गर्छ भने कोर्टले बहस गर्दाखेरि अघिल्लो चाहिँ न्यायाधीशले फलानो इयरमा चाहिँ यो मुद्दामा यसरी चाहिँ निर्णय दिएका थिए भन्छन् तपाईँ यिनीहरूले यत्रो मेयरको पद छ प्रधानमन्त्रीको पद छ 58 सालमा मात्रै भर्खर त भएको छ त्यो विष्णुमतीको खोलाको किनारमा त्यहाँ सुकुमा चाहिँ हटाएकै हो त त्यहाँ कस्तो किन हटाएको थियो यति पनि बुझ्न पर्छ कि पर्दैन भन्नुहोस् न मलाई अनि त्यो बुद्धिमा त भने त्यो पो त कसरी अगाडि बढ्ने
0: आज हामी कुटनीतिक हिसाबले कहाँ छौ डाक्टर साहब यतिखेर लिपुलेख फेरि दुख्या छ होइन कैलाश मान सरोवरको यात्रामा भारत र चीनले एकलौटी सम्झौता गर्दै गर्दाखेरि नेपालको स्ट्यान्ड कहाँनिर रहेको छ अहिले
10: नेपालको स्ट्यान्ड अहिले नेपाललाई बरु आजको दिनमा नेपाललाई है त्यो सल्भ गर्नु भन्नु कमसेकम त्यसलाई सल्युसन निकाल्न अगाडि बढ्ने सबभन्दा ठुलो चान्स है नेपालले मिलेको छ अब त्यो यहाँका हाम्रो प्रधानमन्त्री र यिनका त्यहाँ आसेपासले कसरी त्यो लिन्छ भने थाहा मोदीजीले अहिले यिनीहरूलाई इलेक्सनको नतिजा पुरा नआउँदै हात फैलाएर फोन गरे बालन शाह प्रधानमन्त्री भएपछि उनलाई फोन गरे यत्रो हात बढाएपछि उनले पनि तत्परता देखाएर भारत गएर अहिले तात्तातै अवस्थामा मोदीजीको हात तातो हुँदा हुँदै उनले चाहिँ त्यहाँ भेट्न पर्थ्यो भेट्दाखेरि नेपालको र भारतको सबै समस्याहरूलाई एकदम मैत्रीपूर्ण हिसाबले अहिले मोदी यति सकारात्मक छ नेपालतिर न त दुई दुईचोटि मोदी यसोले हामीले फोन गर्न पर्थ्यो र भन्नुहोस् त मलाई गरे नि त भने हामीले नर्वे नेपालमा प्रधानमन्त्री भएपछि हामीले रिक्वेस्ट गर्न पर्थ्यो कि हामीले ऊ देऊ हामीले चाहिँ इन्भिटेसन देऊ हाम्रो चाहिँ भेट देऊ आज त उनले नै भने चाहिँ आऊ आऊ आऊ भनिसके अब त्यो त सकेसम्म छिटो जानुपर्छ नि त त्यहाँ गएपछि अनि यो मुद्दा हुन्छ खालि एउटा उसबाट चाहिँ नि परराष्ट्रबाट यो टिपोर्ट पठाउँदै पनि त हुँदैन नि यो नोट पठाउँदै पनि हुँदैन यसरी चाहिँ नि फ्रेन्डसिपमा त्यो चल्दैन चाइना र हाम्रो इन्डिया परिस्थिति दुईजनाले चाहिँ नि हाम्रो एक प्रकारले भने चाहिँ हेपिसके अब गएर कमसेकम मित्रताको आधारमा केही त गर्न सकिन्छ त्यो त बालन शाहको बुद्धि चाहियो अब त्यो बुद्धिको अनुसार चल्न पर्यो मोदीले अहिले हात बढाएका छन् त्यसले हात समात्न जान्न पर्छ त्यसको लागि डिप्लोमेटिक बुद्धि पनि चाहिन्छ त्यो बुद्धि चलाउन पर्यो सोझै कुरा छ तर गर्न चाहिँ अहिले सकिन्छ कमसेकम सुरुवात गर्न सकिन्छ लिपुलेखको बारेमा
0: होइन तर लिपुलेख कालापानीको बारेमा त आजको मुद्दा होइन हिजोदेखि बल्झिरहेको मुद्दा हो होइन त्यो सरकारले
10: चार टाइमदेखि राणा कालदेखि चल्या छ कसै वास्ता गरेर ओलीजीले पनि टिचर नक्सा हाले त्यसले के गरे त सिन्को पनि भाँचेन नि त त्यो हाल्दैमा हुन्छ नक्सामा हाल्दैमा हुन्छ भने कसैले गरेनन् किनभने त्यो यति टाढा विकटमा कोही जान्छ त्यो कोही पनि जाँदैन त्यो त्यसरी अनि कसरी वास्तव गरेकै थिएन नि त्यहाँ भल्लो वास्तव आयो किनभने इन्डियाले त्यहाँ अब मैले बाटो बनाएको उद्घाटन गरिदियो अनि हो छ भाइ बोर्डरमा हाम्रो सिडिओहरू थिएनन् हाम्रो नेपाल सरकार थिएन हाम्रो बोर्डरको उतापट्टि त्यत्रो बाटो बनाएर जाँदाखेरि त्यो मौन बस्थे सबैले यत्रो हाम्रो यो 20 वर्षमा त कतिवटा चाहिँ प्रधानमन्त्री बने कतिवटा सरकारहरू बने उतापट्टि चाहिँ भारतमा त्यो बाटो त्यसै बनाएको छ ठुलो आर्मी चल्ने बाटो बनाएको छ कति वर्ष लाग्यो होला वास्तै गरेन अहिले जब राजनाथले खोले अनि ओ ओ हामी चिचाउँ तार्यो हामीले वास्ता नगर्ने अब अहिले चाहिँ उनीहरूले मजासँग खोल्दै के तपाईँको बगलको जग्गामा त्यो घर जाने चाहिँ जग्गा जाने चाहिँ अहिले वास्ता गरेन भनेदेखि मिच्दै मिच्दै जग्गा त जाइन्छ बा हामी त्यही भएको छ तर अहिले आएर एउटा ठुलो चान्स मिलेको छ बालन शाहलाई मोदीजीको यो मैत्रीपूर्ण जो हात उनले पठाए फोनद्वारा त्यो चाहिँ समात्न सक्नुपर्छ त्यो समातेर गर्न धेरै कुरा सकिन्छ तत्काल सबै मिल्दैन त सुरुवात चाहिँ हुन्छ
0: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
10: थ्याङ्क यू
0: वहाँ हुनुहुन्छ डाक्टर सुन्दरबारी टेक्सी धारणीय श्रोता नेपाली बाँचमा छोडेर विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
11: सूचना शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा यही वैशाख 26 गते शनिबार थापाथली प्रसूति गृहका स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ डाक्टर सन्ध्या अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सजल तनावासु तथा रेडियोलोजिस्ट डाक्टर अमित ठाकुरद्वारा विशेषज्ञ सेवा सञ्चालन हुने भएकाले समयमै नाम दर्ता गराई सेवा लिनुहुन अनुरोध गर्दछौ। अग्रिम टिकट बुकिङको लागि सम्पर्क नम्बर 01052283। शहीद मेमोरियल अस्पताल धादिङ बेसी बीच बजार राष्ट्रिय वाणिज्य बैंक अगाडि।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा नेकपाका नेता राजन दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
12: नमस्कार, हार्दिक धन्यवाद।
0: दाहालजी, फागुन 21 को घाउ आलै छ कि सन्चो हुँदै गयो अहिले?
12: फागुन 21 निर्वाचन भनेको प्राविधिक विषय हो। हामी निर्वाचनमा प्राविधिक ढंगले पराजित भए पनि समग्र राजनीति त हामीले हारेका छैनौँ। त्यस कारणले गर्दा फागुन 21 को अप्रत्याशित र अनपेक्षित परिणामपछि सामान्यत किन यस्तो परिस्थिति पैदा भयो भन्नेसँग अध्ययन गर्ने कुरा त, चिन्तनमयन गर्ने कुरा त रह्यो, तैपनि यो आफैमा घावै हो भन्न त मिल्दैन।
0: तर जनताले त निकै चिरफारै गरिदिए नि त, होइन?
12: अब मैले यहाँलाई भन्नै पर्छ कि पछिल्लो समय अल्गोरिदमको चरम दुरुपयोग गरेर सामाजिक सञ्जाल मार्फत अझ सामाजिक सञ्जाल र पुराना पार्टीहरूको आलोचनाको जगमा उदाएको बालेन सरकार होइन, पैदा भएको चाहिँ जुन अब एउटा संसदको जुन उपस्थिति यहाँलाई राम्रोसँग थाहा छ होइन, सामाजिक योगदान, सामाजिक भूमिका, राजनीतिक पृष्ठभूमि भन्दा पनि बाहिरबाट राजनीतिमा आएका पात्रहरूको केन्द्रीकरण अहिले संसदमा छ, सरकारमा छ, भिन्न परिस्थिति पैदा भयो। तैपनि मैले भन्न सक्छु कि कमसे कम चैत्र 15 को तीन कुने घटना, भाद्र 23-24 को चाहिँ अब असाध्य अकल्पनीय र अपूर्णीय चाहिँ अब क्षति होइन, त्यसपछि फागुन 21 एउटा उत्कर्ष थियो र अहिले पनि त्यसको निरन्तरतामा हामीले देख्न सक्छौँ। यस अर्थमा जनताले चिरफार गर्यो भन्दा पनि जनता भ्रमित भएको हो कि भन्ने कुरा जनतालाई
0: जनताले चाहिँ ट्रिटमेन्ट गर्ने एउटा अवस्थामा अब तपाईँहरू पुगिसक्नु भएको थियो। जनताले चाहिँ तपाईँहरू ट्रिटमेन्ट गर्नुभयो होइन, अहिले चाहिँ यो अवस्थामा चाहिँ तपाईँहरूलाई चाहिँ निकै सानो साँगुरो शक्तिमा पुर्याइदिनु भयो नि त होइन?
12: मैले यहाँलाई मैले प्रश्न भन्नै पर्छ, जनता पछिल्लो समय विशेष त चाहिँ सरकार सञ्चालन गर्ने कर्मचारी परिचालन सार्वजनिक सेवा प्रभावप्रति जनताको असन्तुष्टि संस्था भ्रष्टाचारका विषयमा हामी म आफै संसदबाट निरन्तर संस्था भ्रष्टाचार विरुद्ध अभियान चलाएको नाताले पनि पछिल्ला सरकारका गतिविधिहरू जनउत्तरलाई जवाबदेही थिएनन् भन्ने कुरा प्रष्ट छ। त्यसैको आलोचनाको जगमा जनमत प्राप्त गरेको बालेन सरकार जो 1 महिना पनि नभित्तै हजारौं जनता सड़कमा आउनुपर्ने जो परिस्थिति पैदा भएको छ, त्यसकारण जनता
0: तत्कालीन समयमा चाहिँ प्रचण्ड केपी शर्मा ओली र शेरबहादुर देउवा कसका कारणले चाहिँ यो विगत भोग्नु पर्यो तपाईँहरूले सुरुमा?
12: होइन, यसरी नजोडा, हामीले समग्रमा जो चाहिँ अब पछिल्लो समय त सरकारमा त कंग्रेस एमालेको समेत सरकार थियो नि त, कहीँ न कहीँ प्रचण्डजीको हिस्सा होला यो पछिल्लो समय 18 वर्षसम्म जाँदा, तर जति बेला हामी सरकार नेतृत्वमा गयौँ, कंग्रेस प्रचण्ड सरकार नेतृत्वमा जानुभयो, त्यति बेला त हामी राम्रो काम गर्ने प्रयत्न गरेका छौँ। पहिलो, दोस्रो, तेस्रो 18 महिना सरकार सञ्चालनमा सबभन्दा बढी सुशासन समृद्धि सामाजिक न्यायको केन्द्रीय कार्यहरू पूरा गर्ने संकल्प, भ्रष्टाचार विरोधी अभियान, संस्था भ्रष्टाचार फाइल होइन, हजारौंलाई जेल, त्यो प्रक्रिया त हामीले सुरु गरेका थियौँ नि। यस कारणले सँगसँगै एउटै डालामा त हाल्नु भएन, केही त छन्। तर पनि के छ भने पछिल्लो जुन सरकार होइन अब ढलो कंग्रेस एमालेको संयुक्त सरकार द्वितीय बहुमत नजिक हुँदाहुँदैको सरकार चाहिँ अब ढल्ने होइन भाग्ने जो परिस्थिति पैदा भयो, सिङ्गो मुलुकै जलेर खडानी भयो, उहाँहरू त सिद्धिनु भएन, मुलुकै सिद्धिएर जाने परिस्थिति भयो। तर बढी जिम्मेवार त तत्कालीन ओली सरकार नै हुने भयो यो परिस्थिति आउनुमा। तैपनि कहीँ न कहीँ आफ्नो ठाउँ आएको भाग त फेरि कंग्रेस प्रचण्डले लिनुपर्ने।
0: तर अहिले चाहिँ अब न्यायालयमा निकै ड्रास्टिक चेन्ज हुँदैछ। हिजो मात्रै प्रधान न्यायाधीशमा चाहिँ चौथो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ। अब हिजो वरिष्ठताका आधारमै हुन्थ्यो होइन, तर चाहिँ नोट अफ डिसेन्ट लेखिएछ, विपक्षी दलका नेता र राज्यसभाका अध्यक्षले नोट अफ डिसेन्ट लेख्नु भएको छ। अब न्यायालयमा सुधार गर्न खोजिरहेछ होइन सरकारले?
12: यहाँलाई राम्रोसँग थाहा छ, नेपाली जनताले राम्रोसँग अनुभूत गरिरहेको विषय के हो भने न्याय पैसाले खरिद गर्नुपर्ने अवस्था विद्यमान छ होइन। सम्मानित अदालतलाई पनि ठिक ढंगले हामीले चाहिँ अब एउटा हुन्छ सन्तुलन र नियन्त्रणको ठिक ढंगले चाहिँ अभ्यास गर्नुपर्ने आवश्यकता थियो नै। तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको विश्व अन्तर्गत चाहिँ हिजो प्रधान न्यायाधीशमा सिफारिस भएन भन्ने लाग्छ। राष्ट्रताको मत के हो भने मेरिटोक्रेसीलाई चाहिँ प्राथमिकता दिनुपर्छ होइन, आफ्नालाई काखा अरूलाई पाखा गर्नु हुँदैन, आफूले चाहेको भन्दा पनि कमसेकम भए मध्येको सक्षमलाई वरिष्ठताको आधारमा न्यायाधीश नियुक्ति गर्ने, प्रधान न्यायाधीश नियुक्ति गर्ने हाम्रो परम्परा पनि छ। र अहिले चौथो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मालाई जो उहाँले चाहिँ सिफारिस गर्नुभएको छ, यस अर्थमा तीनटा चाहिँ किन अब अयोग्य भए, उहाँभन्दा 6 जना मध्ये एकजना योग्य हुनुको निम्ति कि त परीक्षा लिखितै लिनु पर्ला, अरू कुनै चाहिँ मेरिटमा मेरिटको आधारमा हेर्नुपर्छ। मेरिटको आधारमा हेर्दा उहाँ चौथो वरियता क्रममा होइन, के कारणले गर्नुभयो म त त्यो भन्न चाहन्न। अरू बाँकी तिनजना त प्रष्ट कुन पार्टीका हुनु भनेर देख्न सकिन्थ्यो, उहाँ कुन पार्टीको हुनुहुन्छ भन्ने कुरा चाहिँ अब हामीले देख्न सक्दैनौँ। तैपनि अब होइन, राष्ट्रपाको मेरिटो क्यासी जस्तो सपना प्रधान मल्लजी अथवा कुमार रेग्मीजी हरि फुयालजी चाहिँ अब कुन पार्टीसँग आबद्ध हुनुहुन्छ भनेर जनताले पनि थाहा पाएका छन् होइन। तर यस आधारमा डाक्टर मनोज कुमार शर्मा कुन पार्टीसँग आबद्ध छन् भनेर जनताले थाहा पाउने गरी उहाँले चाहिँ भूमिका निर्वाह गरेको जस्तो लाग्दैन।
0: डाक्टर मनोज कुमार शर्माको विषयमा तत्कालीन बेला अलिकति कंग्रेस निकट, तर उहाँको चाहिँ काका दामोदर शर्मा पूर्व प्रधान न्यायाधीश, अहिले चाहिँ उता तल उहाँ हुनुहुन्छ अरे, उहाँ चाहिँ देवघाटमा हुनुहुन्छ होइन, दारीबा भनेर चिन्छन् उहाँलाई चाहिँ। तर उहाँ राजा राजदरबारसँग निकट हो उहाँहरूको फ्यामिली भन्ने चाहिँ आइरहेछ।
12: होइन, बाहिर आएको छ, तर उहाँको आफ्नो भूमिका उहाँहरूको चाहिँ बीचको जुन कार्य सम्पादन न्याय सम्पादनमा देखेको भूमिकामा धेरै विभाजित भएको चाहिँ हामीले अनुभूत गर्न सक्दैनौँ। अझै भले अब छलफल बहसको विषय बनेको छ, तैपनि मेरिटोक्रेसीको आधारमा चाहिँ अब नियुक्ति हुनुपर्छ भन्ने मान्यता राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीकै वर्षिलापमा चौथो वरियता क्रमको प्रधान न्यायाधीश नियुक्ति गर्ने कुरा चाहिँ फेरि के देखिन्छ भने जायज देखिँदैन भन्न सकिन्छ प्राथमिक ढंगले हामीले विश्लेषण गर्छ।
0: एउटा ब्रेकडाउन त भयो नि त होइन, हिजो अब न्यायाधीश नियुक्ति हुँदैन प्रधान न्यायाधीशको हुन्छ भनेर बिल्ला भिराइने जुन प्रचलन थियो त्यसमा चाहिँ अलिकति ब्रेकडाउन गर्यो होइन सरकारले।
12: त्यसो भन्दा पनि आफ्नो अनुकूलताको निर्णय गर्नको निम्ति तपाईँलाई त हामीले चौथो नम्बरमा हुनुहुन्थ्यो, जबरजस्ती क्रेनले तानेर ल्याएको हो। अब रवि लामिछानेको मुद्दा चाहिँ सफाई दिनु पर्यो, झन्नै सहकारी ठगहरू अहिले पनि पक्राउ पुगी जारी भएका तर फरार 1540 सहकारी ठग छन्। जीवी राईदेखि लिएर होइन, अब सूर्य भरत महर्जन, जीवी राई 8 अरब, जीवी राई 14 अरब, भरत महर्जन, सुरेन्द्र भण्डारी 6 अरब, यस्ता लगायतका 1540 फरार अभियुक्त छन्। अब तिनलाई त सामान्य अवस्था मुद्दा पनि छन्, राजस्वता अन्तर्गतका अब धेरै धेरै मन्त्री र सांसदहरूका पनि मुद्दा आउनेवाला छन्। तपाईँले देखिहाल्नु भएको छ उहाँहरूको अपारदर्शिता गडबडी होइन, पछिल्लो देखिएको चाहिँ गडबडी हेर्दाखेरि सबभन्दा धेरै मुद्दा अब राजस्वता अन्तर्गत आउनेवाला छन्। सबभन्दा बढी ठगको केन्द्रीकरण भएको देखिन्छ संसदमा,
0: सहकारी फिर्ता पाउँदैछन् नि त अहिले त
12: कहाँबाट पाउँदैछ
0: सरकारबाट,
12: अनि सरकारले दिने हो त्यसमा जीवी राईसँग कुछ 8 अरबमा को जोडिया छ,
0: तर सरकारले दिइरहेछन्।
12: भरत महर्जन 14 अरब छ भन्छ, अरबौं अपचलन गरी सहकारी ठगलाई अनुमति दिएर राज्यको ढुकुटीबाट पैसा फिर्ता गर्ने कुरा चाहिँ के छ, त्यो पनि गैर कानूनी।
0: रवि लामिछाने त सहकारीमा प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्थेन भनेर निर्णय गर्ने तपाईँहरू नै त हुने होइन त्यो बेला।
12: सहकारीमा प्रत्यक्ष संलग्न नभए पनि गोर्खा मिडिया नेटवर्क प्रणालीबाट 65 करोड चाहिँ अब 96 लाख चाहिँ उहाँले अपचलन गर्नुभएको छ भनेर लेख्ने पनि हानि हो नि त। 65 करोड फिर्ता दिनुभयो कि त्यो 65 करोड नदिएर
0: होइन, उहाँ त अब एउटा म्यानेजिङ डाइरेक्टरको हिसाबले पो काम गर्नुभयो नि त, अध्यक्ष त फरक थियो नि त होइन, व्यवस्थापन फरक
12: होइन। तत्कालीन गोर्खा मिडिया नेटवर्क पालिको एमडी पनि हुनुहुन्थ्यो, त्यसपछि त्यसको सेयर होल्डर पनि हुनुहुन्थ्यो 15%।
0: तर त्यति बेला त तपाईँहरूले के भन्नुहुन्थ्यो भने होइन उहाँको प्रत्यक्ष सम्बन्ध होइन सरकारको प्रतिशोध छ भन्नु भएको थियो।
12: सर त्यहाँ लेखा त छ नि 65 करोड चाहिँ अब के अरे छानेवाला चाहिँ त्यहाँ
0: 65 करोड त अब रवि लामिछानेले लिएको भन्ने यथेष्ट तथ्य त भएन नि त होइन, कर्मचारीको परिचालन खर्च गरे
12: छ त्यो गोर्खा मिडिया नेटवर्क प्रणालीमा चाहिँ अब कम्पनी अनि अन्तर्गत कार्यवाही गर्नुपर्छ भनेर सिफारिस गरेर मैले त्यहाँ रविजीसँग मात्र जोडिन, अरू पनि जोड्दाखेरि तपाईँले भन्नुपर्छ सहकारी ठगकै सम्पत्ति जफत गरेर त्यसमा 14 अरब चाहिँ ठग्ने भरत महर्जन छोडिदिने, 8 अरब ठग्ने जीविराई छोडिदिने, 6 अरब ठग्ने सुरेन्द्र भण्डारी छोडिदिने, यस्ता छन् हामीसँग हजारौं फेयरिस्ता छन्। त्यसमा सहकारी ठक्कै सम्पत्ति जफत गरेर सहकारी पीडितलाई फिर्ता गर्नुपर्छ, जहाँसम्म तपाईँले सहकारी पीडितले पैसा पाउँदैछन् भन्नुभयो। करोडपत्रमा प्रधानमन्त्री हुँदै अब अर्थमन्त्री वर्षमान पुन हुँदाखेरि 5 लाख भन्दा मुनिका सहकारी पीडितहरूलाई चाहिँ राज्यले दिने भन्दा हामीले गत वर्षको बजेटमै ल्याएका थियौँ, भले त्यो बजेट कारणमा आएन होइन, त्यो चाहिँ के छ भने 5 लाख भन्दा तल हो। यसको अर्थ अरबौं खाने सहकारी ठगलाई अनुमति दिएर त्यसै राज्यको ढुकुटी अपचलन गर्ने भन्ने कुरा चाहिँ त्यो असान्दर्भिक पनि छ र अन्याय पनि हुन्छ जनतालाई
0: होइन। अहिले चाहिँ दाहालजी तपाईँले राम्रोसँग थाहा छ नि त, यो सुकुम्बासी बस्ती व्यवस्थापनका लागि सरकारले जुन आँट गर्यो त्यहाँ त धेरै मान्छेहरू त हुकुमवासी पो रहेछन् भने क्या, हिजो भोट ब्याङ्क बनाएर राखेको रहेछ होइन त्यस राजनीतिक दलले।
12: यो सरकार बन्ने बित्तिकै पहिलो आक्रमण बालिन्जीले के गर्नुभयो सुकुम्बासी माथि गर्नुभयो, यहाँलाई थाहा छ भूमिहीन सुकुमासीहरूलाई लाल पूजा दिनुपर्ने र त्यसपछि बस्ती असुरक्षित छ भने स्थानान्तरण गर्नुपर्ने। म तत्कालीन प्रदेश सांसद हुँदा 2074 प्रदेश सांसद हुँदा मेरै निर्वाचन क्षेत्रमा 754 मुसहरका बस्ती घर बनाएर वैकल्पिक व्यवस्थापन गरेर हामीले घर सारेका छौँ, राज्यकै तर्फबाट घर बनाइदिएर ल अब तपाईँहरू त्यो घरमा जानुहोस्, अब यहाँ चाहिँ यो असुरक्षित बस्ती पनि छ तपाईँले छोड्नु पर्यो भनेर दिया हो। भूमिहीन सुकुम्बासीहरूलाई आवासको मौलिक हक हाम्रो संवैधानिक व्यवस्था छ, तपाईँले वकिल व्यवस्थापन सहित चाहिँ अब उठाउनु पर्नेमा उहाँले के गर्नुभयो भन्दा युद्धग्रस्त क्षेत्र, अहिले तपाईँ काठमाडौँका सुकुम्बासी क्षेत्र हेर्नु जानु युद्धग्रस्त क्षेत्र जस्तो लाग्छ, यो गाजा गइयो कि इरानको पनि युक्रेन आक्रमण परेको ठाउँ गइयो कि जस्तो त्यस्तो देखिन्छ कि
0: तपाईँले
12: त्यसो भन्न मिल्छ गरिबको चाहिँ के यो सहर श्रमिकको होइन गरिबको होइन सुकुमासीको होइन
0: होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरू त राम्रो ठाउँमा हुनुहुन्छ, अहिले बाढी आउँथ्यो पहिरो आउँथ्यो गाह्रो हुन्थ्यो होइन
12: अनि के त्यस्तो अप्ठ्यारो पर हतार हतार होल्डिङ सेन्टर भने के हो त्यो
0: राख्या छ के अरे सुकुम्बासीहरूलाई चाहिँ
12: होइन हामीलाई त हेर्न दिएको छैन पत्रकारलाई पनि हेर्न नदिकन राख्ने सुकुम्बासीको नाम हिरासतमा त्यो पनि पुरै हिटलरको ग्यास च्याम्बर जस्तो खान नदिएर उपयुक्त व्यवस्थापन नगर गरिब विपन्नहरू सुत्केरी छन् बालबच्चाहरू छन् यति धेरै उजाड यति धेरै प्रभावी मचाउनु पर्ने कारण के थियो भन्नुहोस् त मेरो मान्यता के थियो भने दुईटा मान्यता 12,40,000 गरिब भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् जो अभिधिकरण भइसकेका छन् त्यसमध्ये अव्यवस्थित बसोबासीहरूलाई कानूनको दायरामा अथवा राजस्वको दायरामा ल्याउने करको दायरामा ल्याउने भूमिहीन सुकुम्बासीहरूलाई के छ विकल्पसहितको व्यवस्थापन गर्ने राज्यले जनतालाई रोक्न मिल्छ लोकतन्त्र भनेको जनताको स्वीकृति बिना शासन गर्न पाइँदैन जनताको अनुमति बिना चाहिँ जबरजस्ती डोजर आतंक लगाएर रातारात जो सेना प्रयोग गरेर सेना प्रयोग गर्न पाइन्छ नेपाली सेनालाई प्रयोग गरेर जबरजस्ती जो जनतालाई उठाइएको छ तबाही मचाइएको छ होइन जनताको चाहिँ त्यो निर्मम दमन जनतामाथि क्रूर दमन गरिएको छ अमानवीय व्यवहार गरिएको छ सीमामा होस् अथवा सुकुम्बासीलाई होस् जो अमानवीय र असाध्य मानवता विरूद्ध अपराध अझ भनौँ बालेन सरकारलाई त बालेनजीलाई त आत्महत्या दुरुसान मुद्दा लाग्नुपर्छ दुईजनाले त आत्महत्या गर्नुभएको छ आत्महत्या गर्नुपर्ने जो बाध्यात्मक परिस्थिति सृजना गरेको छ त्यस कारण यो सरकार जनताको सरकार होइन गरिबको सरकार होइन सुकुम्बासीको सरकार होइन विपन्नको सरकार होइन यो सरकार जनतामा पनि छैन महँगी कालाबजारी आकाशिएको छ तस्करी आकाशिएको छ तपाईँ देख्नुहुन्छ महँगी कति जुलिएको
0: छ
12: त्यसै कारणले गर्दा गरिबका झुपडीहरू सिद्धिआएर जबरजस्ती सिद्धिआएर के अवस्था परेको थियो 5 वर्ष थियो उहाँले व्यवस्थित ढङ्गले विकल्प सहितको व्यवस्थापन दिन सक्नुहुन्थ्यो होइन जनताको इच्छा विपरीत जसरी शासन लाग्नु भएको छ त्यस कारणले बालिन्जीको सरकार संविधान सम्मत सरकार बनो तर सरकार सञ्चालन चाहिँ असंवैधानिक अलोकतान्त्रिक गैर कानुनी ढङ्गले सञ्चालन गर्नुभएको छ उहाँले बुझ्दा हुन्छ बंगलादेशमा शेख हसिना वाजेद द्वितीय बहुमत सहितको सरकार सञ्चालनको 3 महिनामै भागेर भारत आउनुभएको फर्केर जानु पाउनु भएको छ
0: बालिन्सानी भाग्ने स्थितिमा हो र त्यसो भए
12: अनि 1 महिना नहुँदै देशभरि हजारौं जनता चाहिँ हाम्रो मत फिर्ताले बालन सरकार मुर्दावत भन्दा हजारौं जनता सड़कमा निस्केको कुरा यहाँले पनि देखिराख्नु भएको होला नि
0: होइन अब सड़कमा निस्केर फेरि अब द्वन्द्वतिर लैजाने देशलाई
12: द्वन्द कसले लगेर सिर्जना गरेछ द्वन्द त सरकारले सिर्जना गरेछ द्वन्द सरकारले सिर्जना गरिदिन्थ्यो भने द्वितीय बहुमतको संसद हुँदाहुँदै संसदलाई 6-8 अध्यादेश किन ल्याइयो होइन आफ्नो अनुकूलको निर्णय लिनको निम्ति बाध्य बनाउनको लागि चाहिँ त्यो प्रधान न्यायाधीश नियुक्ति गर्न ल्याइएको अध्यादेश दुनियाँले थाहा छैन मेरिटोक्रेसीको आधारमा आउँदा नआउने भयो तर आफ्नो अनुकूलताको निर्णय लिन आफ्नो ठगरलाई सफाई दिनको निम्ति के चाहियो भन्दा अब आफ्नो गोजीको चाहिँ प्रधान न्यायाधीश नियुक्ति गर्न निम्ति अध्यादेश अनि पुराना र उहाँमा के फरक भयो पुरानाले नराम्रो गरे भनेर सुरु गरेको नयाँमा गएको चाहिँ जनमत अब कसरी विश्वस्त भने गएका 1 महिनामा सार्वजनिक सेवा प्रवाहमा ध्यान छैन विकासमा ठप्प छ मूल्य समायोजन नगरिदिएको कारणले राष्ट्रिय प्राथमिकता आयोजनको काम भएका छैनन् त्यता ध्यान छैन बजेटमा ध्यान छैन हो अर्थ आफ्नो सङ्कट छ 1 खर्ब ऋण गरिसकेका छ बालेन सरकार आएको 1 महिना भएको छैन 1 खर्ब ऋण थपिसकेका छ त्यहाँतिर ध्यान छैन नियुक्ति मात्र ध्यान छ उहाँको अब 1500-1600 नियुक्ति अरू पार्टीले नियुक्ति गरेका निकालिदिने आफ्नो हाल्नको निम्ति के फरक भयो फरक पनि हुनु परेन राष्ट्र र जनताप्रति उत्तरदायी हुनु परेन राष्ट्र जनता हितलाई केन्द्रमा राखेर सरकार सञ्चालन गर्नु परेन सरकार छ कि छैन भन्ने कुरा जनतालाई थाहा छैन सरकार छ भन्ने कुरा सुकुम्बासी बस्ती उठाएपछि थाहा पाइयो सरकार छ भन्ने कुरा त्यो डिजेल पेट्रोलको मूल्य त्यो पनि 200-300% बढाएपछि थाहा पाइयो होइन ती भारत र यहाँको तपाईँ मूल्य समाज दक्षिण एसियामा सबभन्दा बढी महँगो इन्धन नेपालमा बिक्छ अनि कसरी सरकार छ त सरकार संस्कार विकास सेवामा सरकार छैन सरकार चाहिँ अब सार्वजनिक सेवा प्रवाहमा सरकार छैन सरकार कहाँ
0: सरकार छैन त्यसो भए अहिले होइन सरकार कहाँ छ भन्ने अत्तो पत्तो छैन
12: सरकार छ कहाँ छ त भन्दा सरकार गरिबीलाई लखेट्ने निर्मम दमन गर्न चाहे सीमाका गरिब हुन् चाहे चाहिँ सुकुम बस्ती सुकुम्बासी बस्ती हुन् भूमिहीन सुकुम्बासी र अवस्थी बसोबासीलाई आतंकित बनाउन सरकार छ सरकार जनतामा छैन सरकार चाहिँ सरकार त कमजोरको सरकार हो नि त कमजोरलाई सरकार चाहिने हो विपन्नलाई सरकार चाहिने हो विपन्न र कमजोरलाई दमन गरेर सडकमा ल्याएर अहिले जनता चाहिँ पुलको मुनि बस्न बाध्य छन् सुत्केरी छन् बच्चा छन् अब ती बालबच्चा पढाइन् पढ्ने कहाँ हो बस्ने कहाँ हो यसरी बेघरबार बनाएर जुन गतिविधि बारेमा सरकारले गरेको छ यो कहीँ पनि संविधान सम्मत छैन। जनताको आवासको मौलिक हकको विरुद्धमा सरकारले चलाएको डोजर आतंक, अव्यवस्थित बसोबासीलाई करको दायरामा ल्याउन मिल्दैनथ्यो, 7 करोडको घर भत्काउनु साटो, 7 करोड चाहिँ राजको दायरामा ल्याएर त्यो घर चाहिँ त्यो त राज्यको सम्पत्ति हो नि। हिजो खरमोको सम्पत्ति जलाउनु भयो, आज अरमोको सम्पत्ति डोजरले ढलाउनु भयो, यति हो एक महिनाको परिणाम।
0: राजन दाहालजी, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
12: नमस्कार।
0: हुनुहुन्थ्यो नेकपाका नेता लेखनाथ दाहाल राजन। आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेमबमलाई बिदा दिनुहोस्। नमस्कार।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले, कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्मिक पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुन्नु न, मैले गहना लिएर थिएँ,
10: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
9: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
10: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
11: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
9: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639953
11: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुनचाँदी पसल
12: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
13: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
12: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
13: जनरल मेडिसिन सेवा,
12: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
13: बाल रोग सम्बन्धी सेवा,
12: स्त्री रोग सम्बन्धी सेवा,
13: मुटुको इको र भिडियो एक्सरे सेवा,
12: ल्याब टेस्ट,
13: भिटामिन डी,
12: भिटामिन बी 12,
13: आइरन प्रोफाइल
12: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
13: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
12: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
13: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563
13: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
1: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी छ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
0: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
1: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841 65 64 99, 9841 65 64 99।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा

0: माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
0: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com मा जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98-550-72-555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861975447। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9061002611 र 010520542

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
0: भिटामिन डी,
3: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने
3: कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बाबा बाबा, म चाहिँ स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
14: 9861975447।
15: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
16: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
17: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860258443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइट तर्फ ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन, के भयो, किन एक्लै गनगन गरिरहे
2: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाठ पूर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-1915-19।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइआसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी एल्युमिनियम का झाल ढोका बनाउनु का साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
4: ल टिप्नुहोस् प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 98 43 0997 437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0957 437।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
2: 9851887882, गल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
0: भिटामिन डी,
5: भिटामिन B12,
0: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट
0: छगर तल
4: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
4: 9861975447
10: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
8: राष्ट्रको लागि बक्सिङ,
9: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
9: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट आर्टतर्फ, ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।

0: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841564499 9841564499।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
5: रेडियो बिहानी 97.6 MHz, रेडियो बिहानी 97.6 MHz।
6: बुढी हेर त, लाउ
7: कति राम्रो मङ्गलसूत्र, कहाँबाट ल्याएको?
6: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
7: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
6: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818324073, 9861775988, 9861775988।
8: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
0: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
8: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
8: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9841867764, 9841867764।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा। पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टंकेश्वर इन्टरप्राइजेस
12: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
10: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
13: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओ मिज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मिज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मिज्यू म त बिहेमा आउँदिन होला।
2: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
6: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोर्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
6: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: रेडियो बिहानी 97.6 MHz।
4: ओ मेज्यू, नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन हुने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
4: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
12: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बिहानी 97.6 MHz।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले यो दैनिकी अध्ययनको यात्रामा एक विशेष अध्ययनलाई चाहिँ समेटेर यो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाइरहेका छौं र यो पुस्तक हो अयुबको पुस्तक। यो अध्ययनको यात्रामा चाहिँ दाइ, आज हामी कुन चाहिँ मुख्य विषयमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौ?
2: भाइ, हजुरले भन्नुभए जस्तै हामीले यो अध्ययनको यात्रामा यी दिनहरूमा अयुबको पुस्तकबाट जीवन बदल्ने शिक्षालाई लिइरहेका छौं र आजको दिनमा हामी एलिफजलाई अयुबले दिएको उत्तरलाई नै लिएर यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ।
1: भनेपछि दाइ, अयुबका साथीहरूले अयुबलाई सान्त्वना दिनुको ठाउँमा झन हप्काइरहेको हामीले हेर्दैथ्यौं भने के यो साथीहरूको प्रश्नमा अयुबले उत्तर दिनुहुन्छ त?
2: यी कुराहरूको जवाब त हामीले यो अध्ययनको यात्रामा प्रवेश गरेपछि थाहा पाउनेछौ। यो वार्तालापमा हामीले थाहा पाउनुपर्ने कुरा भनेको हाम्रो हरेक कुरा परमेश्वरलाई थाहा छ, यसकारण हामी कसरी जिउँदैछौ भन्ने कुरा महत्वपूर्ण छ।
1: साँच्चै नै दाइ, अघिल्लो अध्ययनमा पनि हामीले हेर्छौ भने त्यहाँनिर अयुबलाई चाहिँ सान्त्वना दिन आएका साथीहरूले अयुबलाई चाहिँ सान्त्वना होइन तर न्याय गरेको जस्तो चाहिँ हामीले देख्न सक्छौ।
2: हो भाइ, अयुबका साथीहरू उनलाई अयुबले गरेको पापको दोष दिइरहेका थिए, तर आजको यो अध्ययनमा हामी अयुबले साथीहरूलाई दिएको उत्तरको बारेमा थाहा गर्नेछौ। त्यसैले आउनुहोस् यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र अयुबको जवाफलाई थाहा गरौं।
3: मित्र, यस बाइबल अध्ययन कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ, साथै जय मसीह। आशा गर्दछु तपाईँ सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। मित्र, आज हामी बाइबल अध्ययन अयुब 16 र 17 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ मुख्य विषयको रूपमा देख्नेछौ एलिपजलाई अयुबको उत्तर। अहिले हामी एलिपजलाई अयुबले दोस्रो पल्ट दिएको उत्तरको देख्नेछौ। यो एक प्रकारको वाद विवाद जस्तै हो। पहिले हामी एक पक्षको सुन्छौ, त्यसपछि हामी अर्को पक्षबाटको कुरा सुन्छौ। वास्तवमा यो त्यो तरिकामा नहुनु पर्ने, किनभने यी मानिसहरू अयुबको सान्त्वना दिनको निम्ति आएका थिए। तिनीहरू सान्त्वना दिनेवाला हुनको सट्टामा बहस गर्नेवालाहरू भएका छन्। वास्तवमा तिनीहरूले उसलाई पछार्न गिराउन कोसिस गरिरहेका छन् र उसमाथि बौद्धिक विजय प्राप्त गर्न प्रयत्न गरिरहेका छन्। तर तिनीहरू वाद विवादको जितिरहेका छैनन् अनि वाद विवाद आपसमा निरन्तर चलिरहन्छ। अन्त्यमा परमेश्वर दृश्यमा आउनुहुन्छ अनि त्यही नै अयुबलाई आवश्यक छ र त्यही नै अयुब चाहन्छन्। एलिपजले उही पुराना कुराहरूको फेरि एकपल्ट बोले दोहोर्याए। ऊ सपनादर्शी हुन्, उसले दर्शन देखेका थिए। ओ ब्रह्मवादी थिए, आत्मिकवादी थिए। उससँग केही भित्री आन्तरिक जानकारी भएको दावी गर्दछन् जस्तो कि अरूसँग छैन। तर उसले आफ्नो पहिलो भाषणपछि कुनै पनि अर्को नयाँ जानकारी दिँदैनन्। मतलब आफ्नो पहिलो बहस पश्चात कुनै पनि अर्को नयाँ कुरा दिँदैनन्। उसले त्यही पुराना कुराहरूको दोहोर्याइरहेका छन्। आउनुहोस् 16:1-2 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब अयुबले जवाब दिए, मैले त यस्तो कुरा अघि पनि धेरै सुनेको छु। तपाईँहरू त सबै हरेक कुरामा यसो भन्दै व्यर्थका सान्त्वना दिनेहरू मात्र हुनुहुन्छ। अयुब भन्छन्, त तिमीले मलाई कति पनि नयाँ कुरा भनिरहेका छैनौ। तिमीले त्यस्तो कुरा भनेका छैनौ जुन मैले पहिले यानि अघि नै सुनेको छैन। त्यसको अतिरिक्त तिमी अति नै धेरै दुःख दिने, सान्त्वना दिने वाला हौ। यी मानिसहरू अयुबका साथीहरू थिए, तर तिनीहरू आखिरमा उससँग बहस गर्न थाले। अयुबले हरेक साथीहरूका सवालका जवाब दिन्छन्। तिनीहरूको बहसका प्रश्नका जवाब दिन्छन्। अनि यहाँ हामी देख्नेछौ एलिपजलाई अयुबको उत्तर। तीन पदमा भन्छन्, के बह्यात कुराको अन्त हुने छैन? केले तपाईलाई आफ्नो भाषमा यस्तो ढेट बनाउँछ? मित्र, अयुब भनिरहेका छन्, मैले सोचेको थिएँ तिमीले बोलेका कुरामा तिमी शर्म गर्नेछौ। ती व्यर्थका कुराहरू, महत्वहीन कुराहरू थिए, तिनीहरूले आवश्यकताको भेट्दैन। अभाग्यवश धेरै सन्देशहरू पनि त्यस्ता हुन्छन्। तिनीहरूमध्ये कुनै कुनै सन्देश त बाइबल केन्द्रित पनि हुँदैन र परमेश्वरको आत्माद्वारा प्रयोग गरिन सकिँदैन। जबसम्म परमेश्वरको आत्माले सन्देशको प्रयोग गर्नुहुन्न, त्यो व्यर्थमा जान्छ। त्यो बेकार र खाली रित्ता कुराहरू हुनेछन्, त्यसले काम गर्दैन। मित्र, आज विश्वमा त्यहाँ धेरै प्रचारकहरू छन् जुन परमेश्वरको आराधनाको सम्बन्धमा र उहाँको वचनको स्पष्टसित व्याख्या गर्ने सम्बन्धमा अर्थहीन छन्। अनि चार पदमा भन्छन्, यदि तपाईहरू र मैले आफ्नो स्थान साटासाट गरेको भए त म तपाईहरू जस्तै बोल्न सक्ने थिएँ, म मेरो औँला तपाईहरूलाई उठाउने थिएँ। अयुबले तिनीहरूलाई भनिरहेका छन्, यदि तिनीहरूको परिस्थितिहरू तिनीहरू कहाँ उल्टोतिर फर्केको भए, उसले पनि तिनीहरूको विरूद्धमा निन्दाको सानो वक्तव्य, सानो भाषण दिन सक्थे। पावल यस प्रकारका कुरामा वास्ता गर्दथे। उसले विश्वासीहरूलाई यसको असरलाई रोक्नको निम्ति लेखेथे। गलाती 6:1 ए भाइ, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिँ नम्रताको आत्माले आफै पनि परीक्षामा नपरौ भनी आफ्नो पनि विचार राख्दै यस्ताका सुधार गर। यस्ता व्यक्तिसँग बहस गर्न नजानुहोस्। आत्माको नम्रतामा सुधार गर्नुपर्छ, जुन हाम्रा प्रभुले आफ्नो जीवनद्वारा उदाहरण यानि नमूना दिनुभएको छ। उहाँले आफ्ना चेलाहरूका खुट्टा धुनुभयो, उहाँले आज पनि त्यो गरिरहनु भएको छ। जब तपाईं र म हाम्रा पापहरूका पश्चाताप गर्छौं, उहाँ हाम्रा अपराधहरूको क्षमा गर्न र सबै अधार्मिकताबाट हामीलाई शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। उहाँले अझै पनि खुट्टाहरू धुनुहुन्छ, मतलब उहाँले आफ्ना जातिहरूलाई, आफ्ना जनहरूलाई अझै शुद्ध गर्नुहुन्छ। तर उहाँले उदाहरणको नमूनाका हाम्रा सामने राख्नु भएको छ। यदि तपाईँ कसैको खुट्टा धुनु गइरहनु भएको छ भने तपाईँ ऊभन्दा माथि उच्च आफैलाई राख्न सक्नुहुन्न। उसलाई नीच हेर्न र उसमा आफ्नो औँला ठहराउन र उसलाई प्रचार गर्न आरम्भ गर्न सक्नुहुन्न। तपाईँ आफैलाई झुकाएर खुट्टा धुनलाई सेवकको स्थान लिनुपर्छ। त्यो कुनै व्यक्तिसँग बहस गर्ने कामबाट बिल्कुल बेग्लै भिन्नै कुरा हो। यो अति नै खराब कुरा भयो कि अयुबका साथीहरू अयुब कहाँ त्यस तरिकामा आएनन्। तिनीहरू उसलाई प्रचार गर्दै आए, उससँग बहस गर्न आए, त्यो कुराको महसुस गर्दै उसले तिनीहरूलाई भन्छन्, यदि ऊ तिनीहरूका अवस्थामा भए उसले पनि उही कुरा गर्न सक्थे जस्तो कि उसलाई तिनीहरूले गरिरहेका छन्। उसले आफ्नो शिर हल्लाएर तिनीहरूको विरूद्धमा कठोर रूखो वचनको प्रहार गर्न सक्थे। अनि पाँच पदमा भन्छन्, तर होइन म साहसको वचन बोल्ने थिएँ तब मेरा सहानुभूति खोला झै बग्ने थियो। तर यहाँ अयुब भन्छन् उसले तिनीहरूसँग बेग्लै तरिकामा व्यवहार गर्ने थिए। उसले भन्छ ऊ तिनीहरूलाई मजबूत गर्न चाहन्थे, उसले तिनीहरूलाई सान्त्वना दिन चाहने थिए, ऊ तिनीहरूका खुट्टा धुन चाहने थिए, मतलब तिनीहरूलाई संगतिमा पुनः स्थापन गर्न सुधार गर्न चाहन्थे, जुन त्यही नै तिनीहरूले उसको निम्ति गर्नुपर्ने थियो। आगे भन्छन् छ पदमा, म बोले भने मेरा पीड़ा कम हुँदैनन्, म चुप लागे भने पनि मेरा कष्टले मलाई छोड्दैनन्। अयुबलाई कति पनि सहायता मदद दिइएको छैन उसको साथीहरूद्वारा। अनि सात र आठ पदमा भनिएको छ, हे परमेश्वर तपाईँले मलाई व्याकुल पार्नु भएको छ, मेरो परिवार मर्नलाई त्याग दिनु भएको छ, तपाईँले मलाई पक्रनु भएको छ, तपाईँ मेरो शत्रु हुनुभएको छ, म हड्डी र छाला भएको छु, यही नै मेरो दोषको प्रमाण हो भनी मानिसहरू ठान्छन्। अयुबले आफ्नो पीरको कारण आफ्नो गुनासो पोखाउँछन्। अनि आगे नौदेखि एघार पदमा भन्छन्, क्रोधमा परमेश्वरले मलाई छिन्न भिन्न पार्नुहुन्छ, उहाँले घृणाको दृष्टिले मलाई हेर्नुहुन्छ, मेरा शत्रुहरूले मसित साह्रै दुश्मनी गर्छन्, मानिसहरू मेरो गिल्ला गर्छन्, तिनीहरू मेरो चारैतिर भीड लागेर मलाई थप्पड लाउँछन्। परमेश्वरले मलाई कुकर्मीहरूको हातमा छोडिदिनु भएको छ र दुष्ट मानिसहरूका हातमा फालिदिनु भएको छ। यी मानिसहरू एक प्रकारका निर्दयी दुष्टहरू थिए, तिनीहरू अयुबका साथीहरू थिए, तर तिनीहरूले उसलाई शत्रु जस्तो व्यवहार गरे। अनि तपाईँलाई थाहा छ, आज त्यहाँ त्यस्ता क्रिस्चियनहरू छन् जो तपाईँप्रति धेरै अविश्वासी, उद्धार नपाएका अन्य जातिहरू भन्दा स्वार्थी, निज दुष्ट हुन सक्छन्। जब कुनै क्रिस्चियन निज व्यक्ति हुन्छ, ऊ भन्दा निज कोही हुँदैन र कुनै पनि हुन सक्दैन। यसरी अयुबले आफ्ना साथीहरूलाई कुकर्मी, दुष्ट मानिसको रूपमा वर्गीकरण गर्छन्। देख्नुभयो, अयुबका साथीहरू सोचिरहेका छन् कि तिनीहरूले परमेश्वरको पक्षमा बोलेर बचाउ गरिरहेका छन्, तर त्यसो गर्ने काममा तिनीहरू अनुचित अन्य पक्षवाती बनिरहेका छन्। त्यति मात्र होइन, अयुबको विरूद्धमा तिनीहरूको आफ्नो दोषमा क्रूर निष्ठुर बनिरहेका छन्। आगे बाह्र पदमा भनिएको छ, म त आराममा बसिरहेको थिएँ, तर उहाँले ममाथि आक्रमण गरेर लुच्नुभयो, उहाँले मलाई घिच्रोमा अठ्याएर ध्वजा पार्नुभयो, उहाँले मलाई आफ्नो तारो बनाउनुभयो। अयुबले थाहा गर्छन् कि परमेश्वरले उसको जीवनमा यो घटना अनुमति दिनुभयो। मैले एकपल्ट शिकारी कुकुरले वनमा जंगली खरायोलाई घिच्रोमा पक्रेको र त्यसलाई यताउता हलाएर लुछेको देखे। यो प्रत्यक्ष छ कि अयुबले पनि त्यस्तो देखे। अयुबले भने त्यसरी नै परमेश्वरले उसलाई लुचिरहेको थिए। परमेश्वरले कहिलेकाहीँ त्यसै गर्नुहुन्छ। अनि तेह्र पदमा भन्छन्, उहाँका काँडहरू ममाथि चारैतिरबाट बर्से, निर्दयी भएर उहाँले मेरो मर्ममा छेड्नुभयो, उहाँले मेरो पित्त भुइँमा पोखाउनुभयो। अनि चौध पदमा भन्छन्, मेरो रक्षाका पर्खालमा उहाँले छडै छेन पार्नुभयो, अनि एक लडाकु मानिस चाहिँ उहाँ ममाथि आइलाग्नुभयो, मेरो रक्षाको पर्खालमा उहाँले छेडै छेड पार्नुभयो।

एस्ता कुरा देख्छौं जुनसँग व्यवहार गरिन आवश्यक थियो। उसले आफैलाई पूर्ण सिद्ध व्यक्तिको रूपमा दावी गर्छन्। देख्नुभयो, उसका साथीहरूले उसलाई त्यस्तो स्थानमा डोर्याइरहेका छैन जहाँ कि उसले आफैलाई निन्दा गर्न इन्साफ गर्न सक्थे। वास्तवमा तिनीहरूले उसलाई आत्मा धार्मिकको आत्मा सिद्धताको आत्मामा डोर्याए। तिनीहरूले उसलाई आफैको रक्षात्मक वा बचाउ पक्षमा उभिन्नलाई बाध्य गरे, किनकि तिनीहरूले उसलाई उल्टा सिधा प्रश्न गरे, आरोप दोष लगाए। अमित्र, जुन क्षणमा अयुबले आफैलाई बचाउ गर्न थाले, उसले परमेश्वरलाई असुविधामा राखे। अयुबले परमेश्वरलाई न्यायोचित ठहराउनुको सट्टामा आफैलाई न्यायोचित ठहराउँछन्। समस्या यो थियो कि उसका साथीहरूले उसलाई निन्दा गरे, दोष लगाए, आरोप लगाए, न कि उसलाई आफै स्वयंद्वारा आफैलाई निन्दा गर्न डोर्याउनको सट्टामा। तिनीहरूले उसँग गलत पहुँचको प्रयोग गरे। मित्र, जुन क्षणमा कुनै व्यक्ति आफै स्वयंलाई बचाउ गर्न आरम्भ गर्छ, उसले आफैलाई त्यस स्थानमा राख्छ जुन योहन्नाले अति नै स्पष्ट रूपमा भन्यो। पहिलो योहन्ना 1:8-10 पदमा, यदि हामीमा पाप छैन भनी हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौं र हामीमा सत्य हुँदैन। यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झुटा तुल्याउँछौ र उहाँको वचनमा हामीमा रहँदैन, उहाँको वचन हामीमा रहँदैन। त्यसले परमेश्वरलाई झुटा तुल्याउँछ। यसले परमेश्वरलाई न्यायकर्ताको सट्टामा एक अपराधी, एक दोषीको रूपमा राख्दछ। त्यसकारण अयुबले परमेश्वरको विरूद्धमा अभियोग, दोष लगाइरहेका छन्। वास्तवमा त्यहाँ धेरै मानिसहरू छन् जो परमेश्वरलाई इन्साफ गर्न बस्दछन्। त्यही नै वास्तवमा अयुब यहाँ गरिरहेका छन्। अयुब आफैलाई यो भन्दै सिद्ध न्यायोचित ठहराइरहेका छन्। तापनि मेरो हात उपद्रवमा लागेको छैन। हेर्नुहोस् उसको कथनलाई, तापनि मेरो हात उपद्रवमा लागेको छैन। मित्र, जुन क्षणमा अयुबले यो भन्छन्, उसले भावमा यही भनिरहेका छन् कि परमेश्वरले उसमाथि त्यस्ता कठिन विपत्तिहरू घट्न दिएर भूल गर्नुभयो, गलत गर्नुभयो। आगे पद 17 अयुब भन्छन्, मेरो प्रार्थना साँचो छ। मैले यही भने ख्रिस्टियनहरूबाट आएको पनि सुनेको छु। मित्र, प्राय हामी कोही पनि साँचो प्रार्थना गर्छौं र साँचो प्रार्थना हो भन्ने कुरामा मलाई सन्देह हुन्छ। त्यही नै कारण म सधैँ प्रभुलाई भन्दछु, म यो प्रार्थना येशु ख्रिस्टको नाममा माग्छु, किनभने म जान्दछु कि यो फुच्चे प्रचारकको आफ्नै प्रयत्नको प्रार्थनाले केही काम खाँदैन। अयुब सोच्दछन् कि उसका प्रार्थना सत्य छन् र आगे पद 18 भन्छन्, हे पृथ्वी, मेरो रगतलाई नढाक औ न्यायको निम्तिको मेरो पुकारा नथामियोस्। अहिले अयुब भव्य भाषामा चित्कार छोडे। उसले पृथ्वीलाई आफ्नो रगतको नढाक न भन्छन्। यदि हाबिलको रगतले परमेश्वर कहाँ चित्कार गरियो भने तब निश्चय नै अयुब सोच्दछन् कि उसको रगत पनि परमेश्वर कहाँ कराउनेछ, बोल्नेछ। मित्र, परमेश्वरले रगतको छोप्नु हुँदैन, ढाक्नुहुन्न, र परमेश्वरले ख्रिस्टद्वारा बगाएको रगतको देख्नुहुन्छ, विशेष गरेर जब तपाई यसको अस्वीकार गर्नुहुन्छ। अनि 19 पदमा भनिएको छ, किनभने हेर, मेरा गवाही त स्वर्गमा हुनुहुन्छ, मेरो निम्ति जवाब दिनलाई उच्चमा एकजना तयारी हुनुहुन्छ। बाइबलले हामीलाई शुरूदेखि पूरा पुस्तकहरूभरि यो सिकाउँछ कि परमेश्वरले हाम्रो निम्ति रेकर्ड राख्नुहुन्छ। त्यहाँ धेरै मानिसहरू छन् जो यो

0: विचारको मान्न चाहँदैनन्, स्वीकार गर्न चाहँदैनन्। तिनीहरू भन्छन्, के तपाईँ कल्पना गर्नुहुन्छ कि माथि स्वर्गमा टेबल र कुर्सीमा बसेर हाम्रा रेकर्डको पुस्तकमा परमेश्वर लेखिरहनुहुन्छ? अमित्र, कसले भन्यो कि रेकर्ड गर्न पुस्तक उहाँ राखिरहनु भएको छ? कसले भन्यो? परमेश्वरलाई त्यसो गर्न आवश्यक छैन। यदि खालि केवल मानिसले कम्प्युटर जस्तो सानो मेसिन बनाउन सक्छ भने के तपाईँ सोच्नुहुन्न कि परमेश्वरसँग रेकर्ड राख्ने त्यस्तो तरिका छ जुनले हामीले कल्पना गर्न नसक्ने हरेक कुरालाई उछिन्छ? म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ कि हामीले के कुरा गरेका छौं, हामीले के कुरा भनेका छौं रेकर्ड गरिएको छ। म तपाईँको बारेमा जान्दिन, तर म आफ्नो बारेमा बनाइएका रेकर्डको कहिले पनि हेर्न चाहन्न। म यस कुरामा धेरै खुसी छु कि यी मध्ये केही चाहिँ येशु ख्रिस्ट मुनि ढाकिएको छ, येशु ख्रिस्टको रगत मुनि ढाकिएको छ। ओ परमेश्वरलाई त्यसको निम्ति धन्यवाद होस्। बीस पदमा भनिएको छ, मेरो आँखाले परमेश्वरलाई घरिघरि हेरिरहँदा मेरो बिन्ती उहाँकै सामने पुग्नेछ। यो अय्युबको तस्विर हो। जब ऊ आफ्ना आँखा र गालाभरि आँसु झार्दै बहसको स्थानमा बस्छन्, उसका साथी भनौदाहरू उसका वरिपरि बसेका छन् र उसलाई कर्के आँखाले हेर्दै उसलाई पाखण्डी झुट्टाको रूपमा दोष आरोप लगाइरहेका छन्, तिनीहरूले उसलाई जान्दैनन्। तिनीहरू परमेश्वरलाई पनि जान्दैनन् र तिनीहरू आफै स्वयंको बारेमा पनि जान्दैनन्। अनि एक्काइस पदमा भन्छन्, मानिस र त्यसको छिमेकी बीचमा न्याय गर्ने झैं मानिस परमेश्वरको बीचमा कुनै एकजना मध्यस्थ भएता हुने थियो। मानिस र त्यसको छिमेकीको बीचमा न्याय गर्ने झैं मानिस परमेश्वरको बीचमा कुनै एकजना मध्यस्थ भएता हुने थियो। या अय्युबको अर्को एक चित्कार देख्छौ, ओ यो विश्वासीहरूको निम्ति यो कुरा जान्ने काम कति सुन्दर र महान कुरो हो कि उससँग मध्यस्थ छ। हामी हरेक विश्वासीसँग मध्यस्थ छ। हामीसँग एक त्यस्तो वकिल हुनुहुन्छ जसले हामीलाई परमेश्वरको सामने प्रतिनिधित्व गर्नुहुन्छ, हरेक कुराहरूको निम्ति मिलाइसकिएको छ, हरेक कुराको हाम्रो निम्ति मिलाइसकिएको छ। पहिलो तिमन्थी 2:5 पदले भन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात ख्रिस्ट येशु जो मानिस हुनुहुन्छ। यदि आजसम्म उहाँ तपाईँको पहिले नै यानि अघि नै वकिल मध्यस्थ हुनुभएको छैन भने उहाँ तपाईँको मध्यस्थ वकिल बन्न चाहनुहुन्छ। तपाईँले गर्नुपर्ने एउटै कुरा छ कि उहाँलाई आफ्नो जीवनमा निम्तो दिनु, उद्धारकर्ताको रूपमा अपनाउनु। यसपछि 17 अध्यायतिर पनि प्रवेश गरौं। 17 अध्याय 1 पदमा भनिएको छ, मेरो मन व्याकुल भएको छ, मेरो दिनको अन्त आइपुगेको छ, चिहान मेरो निम्ति तयार छ। उसको मतलब हो ऊ अति नै धेरै सिकिस्त बिमारी भइसकेका छन्, सिकिस्त बिमारीको अवस्थामा छन्। चिहान उसको निम्ति तयार छ। उसले सोच्दछ कि ऊ मर्न गइरहेका छन्। अनि 2 पदमा भन्छन्, म जता फर्के पनि मानिसहरू मलाई ठट्टा गर्दछन्, तिनीहरूको गिलाले गर्दा मेरो दिन धमिलिएको छ। मित्र, यहाँ अय्युब एक किसिमको मृत्युशयमा छन् र उसका साथीहरू चाहिँ उसको वरिपरि उसलाई गिज्याउँदै मजाक गर्दै उभिरहेका छन्। ओ यो कस्तो तस्विर छ! यी मानिसहरू जो वास्तवमा उसलाई सान्त्वना दिन आएका थिए, तर तिनीहरू उससँग बहस गर्न लागे र उसलाई दोष निन्दा दिन थाले। मित्र, त्यहाँ ख्रिस्टियनहरू छन् जो यो संसारमा गुमेका निन्दित पापीहरूको निम्ति कति पनि सहायता बनिरहेका छैनन्। बरु धेरै पीड़ित दुखी ख्रिस्टियनहरूको निम्ति सान्त्वना भइरहेका छैनन्। यो दयनीय कुरा हो। हामीले यो कुराको थाहा पाउन आवश्यक छ। त्यहाँ निश्चय नै कठोर वचनहरूको समय हुन्छ। परमेश्वर पनि अय्युबसँग अति नै कठोर बन्नुहुन्छ, तर उही समयमा उहाँ त्यसलाई सान्त्वना दिन गइरहनु भएको छ। परमेश्वर उसलाई सहायता गर्न गइरहनु भएको छ र परमेश्वर उसलाई पुनस्थापन पुनसुधार गर्न गइरहनु भएको छ। मित्र, यो कुराको याद राखौं, परमेश्वर दण्डको इन्साफको परमेश्वर हुनुहुन्छ, तर उही समयमा उहाँ कृपा अनुग्रहको र क्षमाशील परमेश्वर पनि हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउ।
1: साथीहरूले आजको अध्ययनमा हामीले थाहा पायौं कि अय्युबलाई सान्त्वना दिन आएको साथीहरू एलिफजलाई अय्युबले दिनुभएको जवाफको बारे यो अध्ययन हामीले थाहा पाएका छौं कि अय्युब जतिसुकै कष्टमा भएर जानुभए तापनि उनले परमेश्वरमा चाहिँ भरोसायोग्य जीवन चाहिँ बिताउनु भएको छ।
2: अय्युबले परमेश्वरमा भरोसायोग्य जीवन जिए, तर पनि उनको कष्टको समयमा सान्त्वना दिन आएका साथीहरू उल्टै अय्युबसँग बहस गरे र उनलाई झन वाद विवाद गरेर दुःख दिइरहेका थिए। यसबाट हामीले सिक्नुपर्छ कि हामी दुःख दिने होइन, तर सान्त्वना दिने हुनुपर्छ।
1: साँच्चै नै दाई, हामीले यो कुरा कहिले भुल्नु हुँदैन कि परमेश्वर हामीलाई हरेक कुराहरूको रेकर्ड राख्नुहुन्छ भन्ने कुरा
2: हो नि त भाइ। यसकारण त हामी हरेक कसरी जिउँदैछौ भन्ने कुरा निहाल्न सक्नुपर्छ। यो थाहा गरी कि परमेश्वर हाम्रो हरेक कुराको निगरानी गर्नुहुन्छ।
1: साँच्चै नै दाई, अनि कहिलेकाहीँ हामी एलिफज जस्तै हुन्छौ, तर यसलाई येशूमा हामीले इन्कार गर्नुपर्छ।
2: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ। र आदरणीय श्रोताहरू, यदि हामी पनि कसैलाई सान्त्वना दिन भन्दा उसको दोषलाई देखाइरहेका छौं भने आज नै ख्रिष्टमा यो कुरालाई राख्नुहोस् र येशूमा फर्कनुहोस्, किनकि येशूको रगतले हाम्रो अधर्म खराब विचारहरूलाई धुँदछ र हामीलाई उद्धार दिँदछ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनुभएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: हजुर, तपाईहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईहरूले पाउनुभएको आशिष हामीसँग बाँड्नुहोस्, ताकि तपाईहरूको गवाहीबाट हामी पनि आशिषित हुन सकौं। र फेरि हामी अर्को अध्ययनमा भेट्ने वाचासहित यहाँहरूबाट बिदा हुन्छौं। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248443।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: मोबाइल पंखा हिटर राइस कुकर कुलर चार्जर इयरबड्स इयरफोन स्पिकर सीसीटीभी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
3: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
4: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9855063802 9855063802।
6: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
6: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
8: भिटामिन डी,
2: भिटामिन बी12,
8: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0057-437।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यही एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 98415649 98415649।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843047437 र
2: 0105900093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843057437।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई लिम्पियाधुरा लिपु लेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी नेपालमा यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण र इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको मृत्यु
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर माथिल्लो रू 20 मा प्रिपेड सिम कार्ड ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
4: अझै रमाइलो रू 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
5: नेपाल टेलिकम राष्ट्रको संचार
2: अब समाचार विस्तारमा सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो
6: सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बद्ध 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने विदेश स्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 P029 प्रोटोकल अफ 2014 टू फोर्स लेबर कन्भेन्सन 1930 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 C081 लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने
2: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्यांकनका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको बताउनुभयो
6: न्याय परिषदले हेर्दाखेरि पनि 5 जना सदस्य मध्ये 3 जना लगभग राजनीति नियुक्ति देखिन्छ त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिन आउनुभएको कुरा हो संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो यो पालि सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौं यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटर हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ
2: मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फर्च्योट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिस मान्नुपर्ने बताउनुभयो हिजो बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो मन्त्री पोखरेलले आफूहरूको चुनावी वाचा पत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताउनुभयो उहाँले आफूहरूको वाचा पत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी संगठन नराख राख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो। विद्यालयहरूले तोकिएको मापदण्ड भन्दा बढ़ी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएकोले सो विषयमा नगरपालिका संघ गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको पनि जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मान सरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाई छ। नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। साथै त्यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको छ। आज विभागले राष्ट्रिय मनसून फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसूनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसूनमा अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविद हुमागाईका अनुसार विभागले विश्व मौसम संगठन अन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप दक्षिण एसियाली जलवायु दृष्टिकोण मंच लगायतका अन्तर्राष्ट्रिय जलवायु मोडलहरूको विश्लेषणका आधारमा मनसूनको ऋतुगत आकलन तयार गरिएको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढ़िरहेकाले कोही पनि पीड़ित आतिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम शुरू गरिसकेको बताउनुभयो। सरकारले भूमि सम्बन्धी समस्याको दिगो समाधानका लागि काम शुरू गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने मन्त्री रावलले बताउनुभयो।
1: कोही पीड़ित पनि आत्तिनु पर्दैन, पहिचान र व्यवस्थापन नभइकन अगाडि केही पनि कुरा बढ्दैन भन्ने कुराको सुनिश्चितता म यहीँबाट तपाईँहरूलाई गराउन चाहन्छु। तर पीड़ितको आडमा बसेर खेल्नेहरू चाहिँ डराउनु पर्यो, त्यसमा चाहिँ फेरि सरकार निर्मम हुन्छ। हामी निरन्तर यस विषयमा काम गरिरहेका छौँ, सब समाधान सहित अर्को हप्तासम्म हामी यसमा अगाडि कसरी बढ्दैछौँ, यसको समाधान हामी कसरी लिएर जान्छौँ, सबै समग्र विषयको यो भूमि सम्बन्धी
2: मन्त्री रावलले सहकारी पीड़ितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम शुरू गरिसकेको बताउनुभयो। उहाँले सहकारी पीड़ितलाई राज्य कोषबाट नभई ऋण असुलीबाट नै बचत फिर्ता गर्ने कुरामा ढुक्क हुन पनि आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधान, गुठी सम्बन्धी समस्या समाधान र सहकारी पीड़ितका समस्या समाधानका लागि ऋण असुली र बचत फिर्ताका विषय उठाउनु भएको थियो। लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा शुरू गरेको छ। दाङको राप्ती उपत्यका देउखुरी स्थित प्रशासनिक केन्द्रबाट प्रदेश अन्तर्गतका सबै मन्त्रालय सञ्चालनमा आएसँगै सेवाग्राहीले सबै प्रकारका प्रशासनिक सेवा एकै स्थानबाट सहज रूपमा लिन सक्नेछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
7: लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका तीन देउखुरीमा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित 10 मन्त्रालयले सेवा दिन थालेका हुन्। कुल 3,09,38,72 रूपियाँ लागतमा 17 बिघा 19 कठा र चारूर क्षेत्रमा फैलिएको यो प्रशासनिक केन्द्रमा आधुनिक संरचना निर्माण गरिएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाईका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराई।
8: मण्डला डिजाइनको हिसाबले गुरुयोजना तयार भएको छ, त्यो कम्प्लिट हुन त अरू केही थप पूर्वाधार पनि जोडिनुपर्छ। तत्काललाई गुरुयोजना अनुसार चाहिँ निर्माण कार्य कार्यान्वयन गरेका थियौँ। अहिले हामीसँग बनेका मन्त्रालय भवनहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको भवन बेसमेन्ट सहित 6 तलाको र अन्य मन्त्रालय भवनहरू बेसमेन्ट सहित 5-5 तलाका रहनेछन्। अपाङ्ग मैत्री सुविधा सहज हुने गरी भर्टिकल एक्सेसको लागि लिफ्टहरू र होरिजेन्टल एक्सेसको लागि ऱ्याम्पहरू सँगै हामीसँग सडकको दुवैतर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
7: यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ संरचनाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव कृष्ण प्रसाद कार्पी।
9: लुम्बिनी प्रदेश सरकारको प्रमुख शासनिक संरचना संगठन हामीले निर्माण गरेका छौँ। त्यसपछि अरू निकायहरू अहिले यहाँ रहेका पुराना भवनमा पनि मातहतका निर्देशनालयहरूलाई पनि राख्न सक्दछौँ। त्यसो गर्दाखेरिमा
8: सडकको दुवैतर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
7: यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ

0: महत्वपूर्ण उपलब्धि हो।
1: नयाँ प्रशासनिक केन्द्रबाट सेवा शुरू हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमेश्वर ढकाल
2: सिंह लुम्बिनी प्रदेश सरकारको निम्ति लुम्बिनीवासी आम जनताको निम्ति यो गौरवको दिन हो भन्ने मैले त्यसरी बुझेको छु।
3: प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माणको कामलाई अगाडि बढायौं र आज यो चाहिँ सम्पन्न भएको छ। हिजो साँगुरो ठाउँमा बस्दाखेरि सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्ने जुन समस्या देखेको थियो, मन्त्रालयका इक्विपमेन्टहरूलाई पनि व्यवस्थापन गरेर प्रशासनिक कामहरूलाई पनि व्यवस्थापन गरेर अब यो नयाँ भवनमा नयाँ ढंगले जनतालाई सेवा प्रवाह दिनेछौ।
1: प्रशासनिक केन्द्रका लागि 2079 मंगिर 28 गते ठेक्का सम्झौता गरिएको थियो। सोही वर्ष फागुन 3 गते शिलान्यास गरिएको आयोजनाबाट अब सेवा प्रवाह थप व्यवस्थित प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिट्टी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन संकलन ओसार प्रसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यान आकर्षण भएको जनाएको छ। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिई यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन संकलन ओसार प्रसार र उपयोग कार्यलाई व्यवस्थित पारदर्शी तथा दिगो बनाउन भनिएको छ। सो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयलाई प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सृजना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिगाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। राष्ट्रपति पौडेलले आधुनिक गीत संगीतको सृजनामा नातिगाजीले पुर्याउनु भएको योगदान अनुकरणीय रहेको बताउँदै उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ़ बनाउँदै नेपाली संगीतको गौरवलाई बढ़ाएको बताउनुभयो। राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत संगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याई गर्न नहुनेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न 21 कलाकारलाई सम्मान गरिएको थियो। सभामुख डोल प्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्व झन बढ़दै गएको बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको 78 वार्षिकोत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य आधार स्तम्भहरूमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्धन, आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालय परिषदको प्रयास र गतिविधिहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विदेश नीति तथा कूटनीति सम्बन्धी सुझाव र योगदानलाई उच्च मूल्याङ्कन गर्ने बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद पूर्व तयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले जल तथा मौसम सम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीवधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। देशैभरका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशन अनुसार कैलालीमा पनि अतिक्रमण भएका जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलन लगायतको काममा सक्रियता बढ़ाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउथको रिपोर्ट।
0: सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता बढाएको छ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन स्थानीय तहको सहयोग र समन्वय खोजेको स्थानीय

0: प्रशासनले सुकुम्बासी भूमिहीन परिवारको उचित व्यवस्थापन हुने गरी प्राथमिकीकरणका आधारमा अतिक्रमण हटाउने गरी तयारी अघि बढेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी
1: प्राथमिकीकरण निर्धारण गरेर कार उठाउने अलि एक हप्तापछि उठाउने पन्ध्र दिनपछि उठाउने उठाउँदै नउठाउने सम्बन्धित स्थानीय तहले सम्बन्धित सरकारी निकायले त्यसलाई पहिचान गर्ने र स्वास्थ्य शिक्षा खानपान व्यवस्थापन सबै कुराहरूको सुनिश्चित हुने गरी हामी गर्ने यसमा जिल्ला प्रशासनले शिक्षा प्रबन्ध गर्ने विषयमा
0: अतिक्रमण हटाउनका लागि विस्तृत कार्य योजना निर्माण सरकारी जग्गाको एकिन पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलनका लागि सम्बद्ध निकायले तदारुकता देखाएका छन्। पहिलो चरणमा नदी खोला किनारा विकास आयोजना जोखिमयुक्त ठाउँ बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी भइरहेको छ। जिल्ला स्थित सरकारवाला निकाय तथा जनप्रतिनिधिसँग छलफल गरी अतिक्रमण हटाउन प्रशासन कार्यालय सक्रिय भएपछि स्थानीय तहले समेत अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सहयोग र समन्वय रहने जनाउ दिएका छन्। घोडागोडी नगरपालिका प्रमुख खडक राहोत
2: सार्वजनिक जग्गा हो, सार्वजनिक स्थलहरू हो, सरकारी जग्गाहरू हो भन्ने कुरा पहिचान हो, प्रष्ट भयो भने त हामी सहजीकरण गर्ने कुरामा त हाम्रो समस्या छैन। हामी समन्वय गर्न तयार छौँ, तर अतिक्रमण खाली गर्ने गराउने नाममा नागरिकहरूलाई दुःख दिने पीड़ा दिने नियतले चाहिँ गर्नुहुन्न। त्यस्ता परिवारहरूको एकिन पहिचान गरिकन उहाँहरूको व्यवस्थापनको सुनिश्चित गरिकन त्यो क्षेत्र खाली गर्ने गराउने कुरामा
0: सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा सरकारी तथा सार्वजनिक एवं निजी जग्गा गरी करिब 30,000 हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको बताइन्छ। अतिक्रमित जग्गामा सुकुम्बासी, अव्यवस्थित बसोबासी, मुक्त कमैया, बाढीपीड़ित परिवारको बस्ती रहेको सरकारी अधिकारीको भनाइ छ। कैलालीमा 1,34,000 परिवारले लाल पूर्जा प्राप्तिका लागि भूमि आयोगमा आवेदन दिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउँ, रेडियो नेपाल, धनगढ़ी।
3: नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर तीन समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू 56 क्यामेरा 6 शिकार ब्लकमा जडान गरेर फर्केको आरक्षणका रेन्जर सागर सुवेदीले बताउनुभयो। क्यामेराले 45 दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको संख्या पत्ता लगाइने उहाँले बताउनुभयो। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। इण्डोनेशियाको पूर्वी हलमहेरा टापुको माउण्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा 3 पर्वतारोहीको मृत्यु भएको छ। ज्वालामुखी विस्फोटपछि बेपत्ता भएका 20 उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार 10 पर्वतारोही सिंगापुरका नागरिक रहेका छन्। वैज्ञानिकहरूले पछिल्लो समय इण्डोनेशियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि अप्रेल 17 सो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको थियो। माउण्ट डुकुनो हाल इण्डोनेशियाको चेतावनी प्रणालीको तेस्रो उच्च सतर्कता स्तरमा रहेको छ। दक्षिणी रूसको एयर नेभिगेशन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका 13 एयरपोर्टहरू संचालनमा अवरूद्ध भएको रूसी यातायात मन्त्रालयले जनाएको छ। दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोव अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि संचालनमा अस्थायी अवरूद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाएको छ। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण तथा बचतको कारोबार गर्ने देशभरका 11,600 सहकारी संस्थाहरू दर्ताको प्रक्रियामा आएको जनाएको छ। प्राधिकरणले सहकारीको कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन शुरू गरेको दर्ता प्रक्रियामा 11,000 भन्दा बढी संस्थाले अनलाइन आवेदन दिएको र करिब 3,000 संस्थालाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणका कार्यकारी निर्देशक केशवराज भट्टराईले जानकारी दिनुभयो। इजाजत पत्र पाउन बाँकी संस्थाको कागज पत्र रुजु गर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने गर्ने क्रम बढेपछि सरकारले एक वर्ष अगाडि प्राधिकरणको गठन गरेको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले विभिन्न छ स्थानीय तहका 1,36,000 भन्दा बढी पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको छ। पशुपालक कृषकको घर खर्क र चरण क्षेत्रमै पुगेर गाई भैँसीलाई खोरेत विरुद्धको खोप तथा भेडा बाख्रालाई पीपीआर, बंगुरलाई सीएफएफ र कुकुरलाई रेबिज विरुद्धको खोप लगाएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको अभियानमा पश्चिम बागलुङका 6 स्थानीय तहमा खोप अभियान सम्पन्न भएको र वैशाख मसान्तसम्ममा थप 4 स्थानीय तहका सबै पशुलाई खोप लगाइसक्ने भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जनाएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजार मापक नेप्से परिसूचक 27.49 अंकले बढेर 2,745.65 बिन्दुमा कायम भएको छ। समग्रमा 1.01% बजार वृद्धि हुँदा सबै समूहका उपसूचकहरू बढेका छन्। शुक्रबार 335 कम्पनीका करिब 74,78,000 कित्ता शेयर खरिद बिक्री हुँदा 3,28,00,00,000 रूपियाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। यस्तै शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला 1,300 रूपियाँ र चाँदीको मूल्य प्रतितोला 120 रूपियाँले बढेको छ। बिहिबारको तुलनामा बढेर शुक्रबार छापावाल सुन 2,79,900 रूपियाँ र चाँदी 5,275 रूपियाँ प्रतितोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
3: अब खेल समाचार अझै बमबाट।
6: नेपाल एले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल एसँग 3 विकेटले पराजित भएको हो। पहिलो अभ्यास खेलमा नेपाल एले बिहिबार स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। नेपाल एको यो लगातार दोस्रो जित हो। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाएर पूरा गर्यो। नेपाल एका लागि मयन यादवले सर्वाधिक 72 रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। कुशल मल्ल 33, कप्तान अनिल कुमार शाह 27, सन्दीप जोरा 36, बसीर अहमद 18 तथा तृप्तराज दास 23 रनमा आउट हुँदा पवन शाह 24 रनमा अवस्थित रहे। अमेरिकाका लागि मिलिन्द्र कुमारले 2 तथा सन्तोष नोस्तुस, केन्जिके रुसिल, उगारक सञ्जय कृष्णमूर्ति, सौरभ नेत्र मालभक र हरमित सिंहले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धार 50 ओभरमा 8 विकेट गुमाएर 262 रनको प्रतिशतात्मक युगफल तयार पारेको थियो। अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक 116 रनको शतकीय इनिङ खेलेका थिए। पटेलले शतकीय इनिङ खेले पनि अन्य ब्याटरले खास प्रदर्शन गर्न नसक्दा टोली मध्यम युगफलमा समेटेको थियो। नेपाल एका लागि पवन सराफले 2 तथा नारायण जोशी, रसिद खान, शेर मल्ल, बसिर अहमद, शहाब आलम र विपिन खतीले समान 1-1 विकेट लिए। तेस्रो अभ्यास खेलमा शनिबार नेपाल एले स्कटल्याण्डको सामना गर्नेछ। सिराहा हब र विराटनगर हब दोस्रो संस्करणको नेपाल हब पुरूष टी20 क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलिप विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको लीगको अन्तिम खेलमा विजयी हुँदै सिराहा हब र विराटनगर हब फाइनलमा प्रवेश गरेका हुन्। पहिलो खेलमा राजविराज हबलाई सिराहा हबले 1 रनले पराजित गर्यो। दोस्रो खेलमा इटरी हबले अपराजित टीम विराटनगर हबलाई 2 विकेटले पराजित गर्यो।
3: अब मौसम। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस वर्षा 0.2 मिलिमिटर र दिपालको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 14.3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश, विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी, नेपालमा यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण र इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-66।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: बाट पनि सुन्न सकिन्छ। बन्द्र कन्सुलर फिर्ता बोलाउने सरकारको निर्णय, मन्त्रालयको संख्या पनि घट्दै। सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन।
6: बजारमा आएको रायोको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
5: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण। संसदीय सुनवाईको प्रक्रिया शुरू।
7: सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
5: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार। अनलाइन ठगीको जालो खुल्दै। यस वर्ष मनसुनमा कम पानी पर्ने, गर्मी भने बढ्ने सम्भावना।
8: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ।
5: र स्कटल्याण्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल ए को जीत। भोलि स्कटल्याण्डसँग खेल्ने।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
10: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात चार महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 को मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
11: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौँ। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ। जति गाढा रंग भयो त्यसले सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने आकलन छ।
10: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45%-55% छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%-45% रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%-65% रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
12: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायत कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो छ बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
10: अहिले पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाईलाई सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
13: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
10: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशिष्ट द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिसानाले सीआईएनलाई बताउनुभयो।
6: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको गाईको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि हामीले स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
10: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
14: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा, हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
10: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदमुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
7: कार्यविधि अगाडि बढेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमा ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौँ। असले नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने, एउटा हामीले सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यौँ, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिने भन्ने कुरा भयो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौँ भन्दा, यो सुनवाई भएर गइसके पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना, नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ, त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने भयो।
10: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 7 गुमाएर भेटायो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 8 गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 खेल खेल्ने भएको छ।
15: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
16: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
5: डडेलधुराको बिउ आलुको माग बढ्दो रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर भारतसँग सीमा जोड़िएको लिपुलेक लिम्पिया धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ सन् 1816 को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरो यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो
20: 1816 सनको सुगली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौं नेपाली भूमि लिपुलेक हुँदै आयोजन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं
5: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491 म्यानमारबाट 111 लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ जसमा बिउ आलु समेत रहेका छन् सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ
21: डडेलधुराको गन्याबधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ
22: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेको 2042 सालतिर भन्ने छ पहिला हामी चाहिँ आलुमा थियौँ अहिले हामीले करिब हामीले 10 क्विन्टल जति आलु लाछौँ योभन्दा पहिला बिक्री गर्यौं हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन
21: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ बैतडी डोटी अछाम कैलाली कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खी आलुको बिउ रहेको छ बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मद्दत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
16: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेख सम्म पनि पठाएँ, खाएनालु चितवन सम्म पनि पठाएको, सुदूरपश्चिम झन्डै 9 जिल्लामै पठाएको।
21: डडेलधुराको सदरमुकाम आसपासका तणीबाट भेटा भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउआलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत:
0: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको एउटा आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ होइन। क्षेत्र विस्तार भनेको आलुलाई किसानलाई चाहिँ बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खानाले उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ त्यागसहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ त्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
21: डडेलधुरामा वर्षमा दुई सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधन पछि पनि सामुदायिक वनमा पर्यापर्यटन अघि बढ़न सकेन।
2: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
15: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तु को नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन वर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरोकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
3: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
4: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो दाराहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौ र तल चाहिँ खोला छ।
3: बाँकेको राप्ती सुनारी नौ बुच्चापुर हात्तीसा घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै चोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
4: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बारमा चाहिँ पानी रै राख्छ।
3: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
5: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर 8 जना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रलाई हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गरेको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ। ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आँखाहरू जान नपाएको के भएन भन्ने खालको सोच पनि आउँथ्यो क्या हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेको छौँ।
3: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
6: हजुरबा हजुरआमाहरूले कसरी घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो त अब हामीले यहाँ हेर्न पाउँछौँ।
3: जंगल सफारी अर्थात जीव सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाटा पाकेका अध्यक्ष दिल्ली राज
7: जुन पर्यटक आए पनि गाड़ी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाड़ी चाहिँ होमस्टेहरूले चाहिँ सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाडीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
3: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाड़ी छन्। एउटा गाड़ीमा 9 देखि 12 जनासम्मको सिट क्षमता छ। यो पनि अपुग देखिए अर्को गाड़ी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
7: एउटा त अहिले त भयो, अब अझ 1-2 चाहिँ थपौं भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले चाहिँ यो थालनी गरेका छौँ।
3: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसायी हरिप्रसाद शर्मा,
8: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
3: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरूमध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100 विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल:
9: निकुञ्जमा पर्यावरणको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने, उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तर कस्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
3: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँके।
1: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
10: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
11: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
10: उहाँहरूले चाहिँ रिचार्ज पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन, फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नु भएको छ।
11: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
10: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन। अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
11: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न
10: यस्तो हो नि। राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ, होइन, त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन, सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ। त्यहाँ चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन, कम्तीमा नि त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
11: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
10: उदाहरण छन् उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
11: त्यहाँ के छ त्यस्तो उदाहरण बताउनलाई?
10: उदाहरण
11: आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
10: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
1: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एक को जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
12: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: हैन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
3: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
4: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 9850509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852140934
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
7: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो

0: त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: नेपाल सरकार विज्ञापन हो।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढी हेर त लाऊ।
2: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: ओ मेज्यू, नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741-031-429।
9: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास ब्याङ्क भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754, 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
11: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
12: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि।
11: त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843064637337 र 0105900393 सम्पर्क गर्नु होला नि।
14: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843057437।
15: राष्ट्रको लागि बक्सिङ,
11: स्वास्थ्यको लागि बक्सिङ,
15: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
11: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
15: समय बिहान र बेलुका।
11: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
15: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
16: चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
18: हो र?
17: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
18: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
18: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: बुढा आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810। ओहो, होइन के हो, नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 19 15 19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
6: सूचना, सूचना, सूचना। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा यही वैशाख 26 गते शनिबार थापाथली प्रसूति गृहका स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ डाक्टर सन्ध्या अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सजल चनाबासु तथा रेडियोलोजिस्ट डाक्टर अमित ठाकुरद्वारा विशेषज्ञ सेवा सञ्चालन हुने भएकाले समयमै नाम दर्ता गराई सेवा लिनुहुन अनुरोध गर्दछौ। अग्रिम टिकट बुकिङको लागि सम्पर्क नम्बर 010-520-283। शहीद मेमोरियल अस्पताल धादिङ बेसी बीच बजार, राष्ट्रिय वाणिज्य बैंक अगाडि।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
6: भिटामिन डी,
2: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।
0: रेडियो बिहानी 97.6 MHz।
10: ट्यालेट दिएर उहाँलाई सहयोग गर्न सक्छौँ जस्तो लाग्छ।
11: लार्ज स्केलको बोइलरहरू हुन्छ, जसले चाहिँ त्यो अब अहिले राइस अक्सर युज गरिराख्नु भएको छ, त्यो किसिमको इन्डस्ट्रिजहरूलाई चाहिँ हामीले त्यो बाली अवशेषबाट बनाएको प्यालेटहरू सप्लाई गर्न सक्छौँ।
12: स्याम्पल पास गराएर सप्लाई चेन चाहिँ ग्यारेन्टी हुने अवस्था रह्यो भने हामी यो कन्टिन्यू गर्न सक्छौँ।
13: स्थानीय तह र प्रदेश सरकारले यसका लागि नीतिगत व्यवस्था र सहजीकरण पनि गर्न सक्छ।
14: उहाँहरूलाई सचेतना गराउने सवालमा, समन्वय गराइदिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
15: नवलपरासी, रूपन्देही, कपिल वस्तु, दाङ, बाँके, बर्दियामा झन्डै 400+ यी कम्बाइन हार्वेस्टहरूले निजी क्षेत्रले।
16: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
17: सूचना नेटवर्क CIM.

0: एनबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिमहरू जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब
4: थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकमासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ. एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन. अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ.
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
4: यसमा के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्ननित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ. यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेशी राखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौ.
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै. यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाण्डुका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधास्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए. ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ. यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौ.
5: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ. टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ. खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ. शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो. भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि किनभने त्यो
6: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्, उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
5: म आउँदैछु. मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौं भनेर, अनि हामीसित पिएम अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौं. र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ. र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ. तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ.
6: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो। यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
5: कहाँनेरि पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनेरि बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिंग सेन्टरमा ल्याउनु भएको छ। र
6: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानव अधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
5: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा चाहिँ यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन उहाँहरूलाई घाँस बाँसको पाक्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एंगलबाट हेर्यौं र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सल्युसन दिने।
6: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
5: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुंगाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौं। तर समितिमै एजेण्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौं।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बासकोठा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
3: आफ्ना तीनवटा युद्ध पोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना ढुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: रेडियो बिहानी समय संकेत, यति बेला रातको 9 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
3: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
2: छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29,
4: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
5: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
6: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोर्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
6: ल।

0: त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको बुवारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98446-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
0: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ।